पनि घुम्दै एक दिन दाई पर सरारी से आए पुगे धनी तारी देऊ मलाई बारी अहिले जान्छु भने थे जताई

हरे पर्वत फिर तराई हरू सब नेपाली देशी तलाक पालो हुना गए दर्जा पिबा भैँसीका चाहिँ मोल मोलिना गए हारम कुमारीहरू छोरी भैसँग बाँच्नु छ।

0: भने कम्मा शब्द भयो पोरा सोररी से भन्ने भए नै तै पने इहे नाटक यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्मा लागेको छु म हजुरलाई बच्चु शरीर पनि यो गनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छन् कि पागल शरीर आफै कुन भएकामा नारीहरूले रोक्नु हरेके गरी

शत्रुबाहु नारायण पदम का रुख माथि चढेर

的吗？对，做的马，看你做的，做的，做的。

बनैमा कृष्ण मधु बनैमा रासलीला भारी भयो सखी सबैमा मोरम कुटा हातमा बंशी सारै सुनाउने बाँसुरीको धुनै मिठो मनै रुवाउने

那种拉拉他的手干嘛来呢不说那个不说的比怀里不大那么不那他

अब श्रीलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन, क्या हो क्या पुरानो भन्यो। हे गौरी सुत हे प्रभु गणपते, हे अष्ट सिद्धि पते, हे स्वामी गज बगरा हे गुण निदान, हे रिद्धि बुद्धि पते, हे लम्बोदर हे कदम त बिजुली, झैका त लगले खने, मेरा दुख सबै फिर नजरती, संसार सब देखने, हे राधाग्रह का पिताजी मका, हे अंधकार का हरी, हे छायापति हे शनीश्वर पिता, कोचन हजुर कई सरी, हे श्री सूर्य जगत भारी घूमी घूमी, सबको विचार गार दिने, सारा रोगहरू नस गराई दिनुहोस्, मेरा ऊपर दुख दिने, यी पञ्चायन का चरण कमलमा, पर्तन घरैमा बसी, इनका दुख विनाश गरी सुख दिनन्, यी देव कमर कसी, गुप्ती नाम धरी सकिन गरमा, पस्ने बखतमा पनि, कस्तारी सुत कष्ट भोग गरी यहाँ, उत्रिन आउला भनी, चिन्ता धेर हुँदा युधिष्ठिरजीको, मनमा लहर जो गयो, सम्झी झट तहाँ जगत जननीको, तप गर्न लाग्नु भयो, दुखित भई जगदुम्नीको चरणमा, धन गर्दछन् जो यहाँ, पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा, गाई धाप बिखे गिरे यति भनी, सज्जन जाउन रीति गरी, झिक्छन् स्वर तले त भक्त दुःखमा, पर्दा उतर छिन्धरी, प्रभावी यसित जानी, जगत जननीको चरणमा, मनैले श्री राखी, गुरुपति परिन् झर शरणमा, स्तुति गरे नि मन भई अति गर स्वर गरी, तमन गरे चिन सासै विदिषित नयन भर जलधरी, हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई, त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई, चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि, धारण गर्नुहुने म पर्दाछु शरण, मङ्गल दिनुहोस् भनी, मजुरका रङ जस्ता अति असल बाला छ करमा, अधि खुल्ने निपुर मणिजलितका पाऊ परिमा, प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा, दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा, सर्वाहु बिचमा छ पात्र र असल, घण्टा र चग्राई धनु, लम्बा हात बिखे छ पात असी असल, सोवाए मन के भनु, कुण्डल कान बिके खाजित छ सुनका।

0: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: हेलो फ्याबुल्ला टसिदेले नमस्कार।
4: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआ र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
4: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
5: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिले छिटो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लाछो, होबामे, मानिकाब्या, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
4: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: नमस्कार,
6: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: अरे यही थियो त, कहाँ सरे आजकल?
10: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
9: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
10: हो नि रामा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
9: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
9: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
11: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
11: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
11: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
12: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
13: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
13: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
12: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
13: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
13: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
14: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
14: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
14: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
14: सम्पर्कको लागि 9844649708, 9844649708।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
15: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौं।
16: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
17: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
15: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065, 98510661065।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
0: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
0: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
18: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
15: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
18: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590।
10: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
11: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
10: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
11: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
10: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
11: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
10: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
11: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
10: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
11: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
10: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
11: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
10: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
17: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
10: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
19: नमस्ते डाक्टर सर।
20: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
19: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
20: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
19: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
20: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
19: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
20: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
19: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
20: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
22: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
22: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
23: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
24: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577079।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
17: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बद्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ, यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुर कैसरी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल श्रावण कृष्ण पक्ष सन् 2026 जुलाई 31 तारिक श्रावण 15 गते शुक्रबार द्वादशी तिथि, आज खीर खाने दिन हो। असार 15 दही चिउरा, श्रावण 15 खीर खाने भनेर भनिन्छ। त्यसकारणले आज सम्पूर्णले दुधहरूको बन्दोबस्त गरेर बडो मज्जा सासले गरिकन खीर खानुपर्छ। दक्षिणायन वर्षा ऋतु रौद्र नाम सम्मत सर धनेषा नक्षत्र धाता जोग मकर राशिका दक्षिणमा काला चन्द्रमा छन्, सायद गर्दा कष्ट हुने। आजका जोगिनी उत्तरमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33 घडी 33 पलका छन्। उदय 5:27, अस्ताय 18:52। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ, तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला, सबै कुरा विचार गरिआएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ, आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, पढाइ लेखाइको काममा समय निकै जान सक्छ, विदेशी यात्राको सम्भावना पनि छ, विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफूले गरेको काममा

0: कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्य तर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
2: नमस्ते।

0: ਬਾਟ ਜੇ ਬਲਮ ਜੇ ਬਰਸ਼ ਬਾਗੇ ਲਚਾਲੋ
1: ਲਾਸੋ ਫੈਬੁਲਟ ਟਸਿਡਰ ਨਮਸਕਾਰ ਸੇਵਾ ਜਲੇ ਜਲੋ ਪਾਸ ਆਉੜੀ ਬੁਦਿਸ ਪਾਤਰ ਅਨੁਸਾਰ ਲੋ ਵਰਗ ਜੋਗ ਕੋ ਸਾਥ ਮੈਂ ਉਪਸਥਿਤ ਬੈ ਸਕੇ ਕੋ ਛੁ ਅਨਿਰਾਜ ਰਾਮਾ ਪਾਕਰਿਨ
0: ਆਜ ਵਿਕਰਮ ਸੰਵਤ 2083 ਸਾਉਣ 15 ਗਤੇ ਸ਼ੁਕਰਵਾਰ ਜੁਲਾਈ 31 ਤਾਰੀਖ ਬੁਦਿਸ ਪਾਤਰ ਅਨੁਸਾਰ ਆਜ ਦਾਵਾ ਡੂਬ ਚੁਦੁਨ 17 ਗਤੇ ਗਾਇਨੀਮਾ ਬੁਦਿਸ ਪਾਤਰ ਅਨੁਸਾਰ ਕੋ ਆਜ ਕੋ ਦਿਨ ਇਸਤੋ ਛ ਇਸ ਪ੍ਰਕਾਰ ਛ ਆਜ ਕੋ ਜੋਗ ਚਾਹੀਂ आज विवाह को लगन त्यति राम्रो देखेको छैन र छोरबरी किसकानी दिन राम्रो छ। ठेजर पनि आज सा अनि नी छ। सा भनेको माटो जमिन जमिन दुईटा मिलेको छ। राजाको भूमतोङ भनेको जोगिनी उत्तार पट्टि परेको छ। सायद गत पछाडि पार्नुहोस् र केही आज होम यज्ञहरू यस्ता गर्नु इच्छा छ भने अग्नि देवता पनि जुरेको छ।
1: लाङ्लो गाई बरुको मिटर आज राम्रो देखिएको छ। कुनै पनि बिट्न बाह्र छैन। टाक्लो बाघ बरुको मिटर आज चिजा देखिएको छ। घर घरिसीमा ठाकाटुक आउन सक्छ, चोट पटक लाग्न सक्छ। होसियार गर्नुहोस्, राम्रो हुनेछ। हेलो बिरालो बरुको मिटर आज चिसा देखिएको छ। घर घरिसीमा ठाकाटुक आउन सक्छ, चोट पटक लाग्न सक्छ। होसियार गर्नुहोस्, राम्रो हुनेछ। ढुल्लो घडुल वर्गको मिटर आज राम्रो देखिएको छ। सबै कुरा राम्रै हुनेछ। ढुल्लो नागवर्गको मिटर आज सोख देखिएको छ। धर्मको टिटी धर्म गर्नुहोस्, गर्नुहोस्, राम्रो हुनेछ।
0: तालो घोडा वर्गको मित्रलाई आज सोख छ। धर्मको टिटी धर्म गरी पुण्य प्राप्त गर्नुपर्ने, रोगबाट मुक्त हुनुपर्ने, आयु लामो बनाउनु पर्ने, सुख शान्ति मिलाउनु पर्ने। धर्म गरे भने शान्ति भएर जानेछ र सुख भएर जानेछ, धनी भएर जानेछ। मित्रहरूको एकदम आफूसँग मित्रहरू जुटेर आउनेछ, शत्रुहरू हट्नेछ। यो धर्मले साह्रै राम्रो काम गर्नेछ र पापहरू गरे भने चाहिँ सबै उल्टो हुनेछ। लुक्लो भेडवर्गको मित्रलाई लास्ता आफ्नो जन्म देवताले पनि सहयोग गर्ने, इष्ट देवताले सहयोग गर्ने, देवी देवताले सहयोग गर्ने र केही शत्रु हटेर जाने, मित्रहरू जुटेर आउने राम्रो जोगले खेला परेको छ। टेलो बाँदर वर्गको मित्रलाई पनि आज लास्ता भएकोले तपाईँको पनि टाढा यात्रा, आर्थिकको कारोबार, व्यापार व्यवसायहरू एकदम फैलिएर जाने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई पनि लास्ता, यहाँले पनि कुनै प्रकारको विघ्न बाधा नभोगी

0: एकदम आफ्नो बाटो अगाडि बढ्यो भने सोचेको कुराहरू पूरा हुने र आय आर्जन राम्रै हुने, हातमा राम्रै चिजहरू पर्नेछ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो, तपाईँले पनि गरेको कामहरू अत्यन्तै सफलता मिल्नु सक्नेछ। फक्लो भन्जेल वर्गको मित्रलाई आज अत्यन्तै राम्रो, यहाँले गरेको काम, गर्न खोजेको काम, सम्पूर्ण कामहरू सफल भएर जाने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नु होला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिजेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
1: श्रोताबिन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो, लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: राजा स्वर्गालोक हो इच्छा मलाई लागे राजा स्वर्गालोक
1: भनेको स्वर्गालोक यहाँमा अरु केही छैन रहेछ त

0: 亲爱的不曾离呢
1: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी श्रेष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्सी कटिसक्नु भएकी श्रेष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोप भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: 좋아요.
1: मौलिक श्लोक जुन बेला रातभरी जाँतो पेल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: उता यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति बन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै, सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा छु। नमस्कार।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: आज त साँच्ची नानीको जन्मदिन पो हो त।

0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
1: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
3: यो रेडियो सैरुङको समय सूचक हो।
4: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार। बिहान 7 बजेको सोलडुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सोलडुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बीच भेटवार्ता। सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न राष्ट्रपति रामचन्द्र पौडेलको प्रधानमन्त्रीलाई सुझाव। सुनसारी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। र दोलखाको बिगुमा वडा कार्यालयबाट फर्किँदै गर्नुभएको एक महिलालाई बाढ़ीले बगायो। बेपत्ता खोजी कार्य जारी।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रति

0: सर्वदा प्राविधिक शिव सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह बीच भेटवार्ता भएको छ। हिजो राष्ट्रको नाममा सम्बोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शीतल निवास पुग्नु भएको थियो। भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको हो। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसँग देशका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाह शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। यस्तै उपराष्ट्रपति राम साय प्रसाद यादव र प्रधानमन्त्री शाहबीच पनि हिजै टेलिफोन वार्ता भएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज सिराहा धनुषा लगायतका जिल्लामा विकसित घटनालाई लिएर केही हिजो साँझ राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणीय प्रति सरकारको पूर्ण रूपमा गम्भीर संवेदनशील रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भएको छ। हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एवं सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ, शाहले भन्नुभयो। सुनसरीको देवानगंज गाउँपालिका तीनमा भएको झडपमा ज्यान गुमाएका दुई युवाको परिवार र नेपाल सरकारबीच सात बुधे सहमति भएको छ। गत साउन 10 गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र राजय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबीच बिहिबार राति औपचारिक सम्झौता भएको हो। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा भएको उक्त सहमतिमा पीड़ित पक्षले राखेका विभिन्न मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। मृतक दुवै ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहयोग घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने र दुवै परिवारलाई प्रति परिवार 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम तत्काल कानूनी प्रक्रिया अघि बढ़ाइने दुई पक्षबीच सहमति भएको हो। त्यस्तै मृतक परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनको सुझाव र सिफारिशलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ। सम्झौता पत्रमा पीड़ित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गर्नुभएको छ भने सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङले हस्ताक्षर गर्नुभएको छ। मृतक दुवैको अन्तिम संस्कार आज दिउँसो 2 बजे गरिने बताइएको छ। धनुषामा लगाइएको कर्फ्यू आज बिहान 2 घण्टाको लागि खुकुलो बनाइएको छ। आज बिहान 6 बजेदेखि 8 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको हो। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद नोइटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायत अति आवश्यक वस्तु किनमेलका लागि खुकुलो पारिएको हो। बिहान 8 बजेभित्र अति आवश्यक सामग्री खरिद गरी निवासमा फर्किए र कर्फ्यू पालना गर्न सबैलाई आग्रह गरिएको छ। कर्फ्यूको समयमा अत्यावश्यक सेवा, नियमित सञ्चालन हुने स्वास्थ्य कर्मचारी, संचारकर्मी, रेडक्रस, तीर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरूलाई भने परिचय पत्रको आधारमा आवाजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। पछिल्लो समय दोलखामा आधुनिकताको प्रभाव, मोबाइल इन्टरनेटको अत्याधिक प्रयोग र पुस्तान्तरणको अभावले गर्दा हाम्रा परम्परागत भजन र श्लोकहरू समाजबाट हराउँदै गएका छन्। समयसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र पुराना भजन कीर्तनका भाका पनि विस्तारै लोप हुँदै गएको ज्येष्ठ नागरिकहरूले बताउनु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई परम्परागत भजन र श्लोकहरू संरक्षणको लागि स्थानीय सरकारहरूले के गरिरहेका छन् भनेर सोधेका छौं।
4: गंगाधर रेग्मी, यसलाई संरक्षण गर्न एक त अब हामी जस्ता बुढापाकाको समय गयो। अब म भजन जस्तो भने नि भजन झिक्न सक्थेँ मैले। जफे मालु भो, सैलुम काटाकुटी भो, मागा भो, यी ठाउँ ठाउँमा गएर बोलाएर लम्ती हामीले भजन भनेर हिँडेको मान्छे हौ। तर अब यो गर्ने मान्छे कोही छैन। अलिकति ठिटौडी जति सबै विदेश, कोही कोही काठमाडौँ, अब यहाँ गाउँमा बुढापाका मात्रै छन्। अब सिक्नलाई चासो गर्दैनन्, चासो गर्दैन। अब यो हाम्रो लोप हुँदै गइसक्यो जस्तो लाग्छ मलाई चाहिँ। चिन्ता लाग्छ, के गरौँ लागेर कोही जम्मा गरेर सिकाउन पाइदिएन हुन्थ्यो जस्तो लाग्छ।
5: मेरो नाम कमला त्रिपाठी, भीमेश्वर नगरपालिका वडा नम्बर 2। पुराना कुराहरू सबै लोप भइसके, हराइसके। जस्तो अब असारे गीतका कुराहरू भए, रोपाईका कुराहरू भए, पहिलाका भजन, खैजरी भजन हराउनै लागिसक्यो। श्लोकहरू भए, नारायणको पूजा लाउने, माघ नुहाउने, कार्तिक नुहाउने, जागरण बस्ने, यस्ता कुराहरू सबै हराएर गइसक्यो। पुरानो ऐतिहासिक कुराहरू त लोपै हुन लागिसक्यो।
6: मेरो केशर राज बहन, सैलुङ गाउँपालिका वार्ड नम्बर 7, साङ्ते ठुलो पधेरा। पालिकाले केही ए सिलाके बुढाहरू आऊ, यहाँ नयाँ युवकलाई सिकाऊ, यस्तो संस्कृति देऊ, त्यो भनेको छैन। आजसम्म भन्नु रहेर त घरमा बसो, किताब हेरो बसो, अब बुढो भएपछि काम पनि गर्न सकिँदो रहन्छ। गाउँपालिकाले दिएको छ न के यही
7: होइन। ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-2943-26, 9860-2943-26।
7: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बिकु गाउँपालिका वडा नम्बर दुई पल्लो देउलाङकी पति तमाङलाई हाडसे खोलाले बगाएर बेपत्ता हुन भएको छ। बिहिबार वडा कार्यालयको काम सकेर करिब 3:30 बजे घरतर्फ फर्किनु भएको पति तमाङलाई करिब 4 बजे हाडसे खोलाले बगाएको वडा अध्यक्ष दीपक थकुडीले जानकारी दिनुभयो। वडा कार्यालयबाट घरतर्फ फर्कने क्रममा उहाँ एक्लै रहेको बताइएको छ। खोलाले बगाएको घटना बिगु दुईकै काले तमाङले देखेको बताइएको छ। खोलाले बगाएर बेपत्ता हुनु भएको पति तमाङको खोजी भइरहेको छ। उहाँको स्थलसम्म अज्ञात रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दोलखामा गत आर्थिक वर्ष 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष 2082/83 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब हरिराम रूपालीले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा गत आर्थिक वर्ष 2014 महिला र 2,784 जना पुरूष गरी 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको हो। जिल्लामा नयाँ नागरिकता हराए र राष्ट्रिय परिचय पत्रको लागि पुरानो नागरिकता स्क्यान नहुने लगायतका कारणले प्रतिलिपि नागरिकता लिनेको संख्या बढ़िरहेको छ। दोलखामा गत असार महिनामा 7 घरेलु हिंसाको घटना कुजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत असार महिनामा 7 घरेलु हिंसाको घटना कुजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। रामेछापको दुर्गम हिमाली उमाकुण्डा गाउँपालिका वडा नम्बर 7 भोजीमा सेवाग्राहीले आवश्यक कागजात घरबाट बोकेर ल्याउन नसके पनि वडा कार्यालयमै सुरक्षित राखिएको अभिलेख हेरेर धेरै जसो प्रशासनिक सेवा तत्काल प्रदान गर्न थालेको छ। वडाले प्रत्येक घरधुरी र नागरिकको व्यक्तिगत तथा पारिवारिक विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गरेको हो। नागरिकताको प्रतिलिपि, जग्गा सम्बन्धी विवरण, कर तथा शुल्क तिरेका रसिद, विद्युत महसुलको बिल लगायत आवश्यक कागजात सुरक्षित राख्न वडा कार्यालयमै छुट्टै कार्यकक्ष निर्माण गरिएको छ। सबैभन्दा विशेष पक्ष भनेको यसो अभिलेख प्रणालीले नागरिकताको 3 पुस्ते विवरण पनि समेटेको छ। वडा कार्यालयमै रहेको व्यवस्थित अभिलेखका आधारमा अधिकांश सिफारिश तथा अन्य प्रशासनिक काम छिटो र सहज रूपमा सम्पन्न हुन थालेको स्थानीय विमला श्रेष्ठले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकले आर्थिक वर्ष 2082/83 नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, राजस्व संकलन, राहत वितरण, शान्ति सुरक्षा व्यवस्था, बजार अनुगमन तथा प्रशासनिक समन्वयका क्षेत्रमा उल्लेखीय सेवा प्रवाह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार एक वर्षमा 20,400 भन्दा बढ़ी नागरिकता सम्बन्धी सेवा, 37,000 बढ़ी राष्ट्रिय परिचय पत्र आवेदन दर्ता, 13,000 भन्दा बढ़ी राहदानी आवेदन र लक्ष्य भन्दा धेरै राजस्व संकलन भएको छ। सिन्धुली जिल्लामा एक वर्षमा 117 घरेलु हिंसाका घटना भएका छन्। ती घटनामध्ये सबैभन्दा बढ़ी घरेलु हिंसा कमलामाई नगरपालिकामा हुने गरेको छ। आर्थिक वर्ष 2082/83 भएको घटनामध्ये कमलामाई नगरपालिकामा 61.54% घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर साधारणतया बादल लागेको छ। देशका हिमाली र पहाड़ीका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका भूभागमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णालीका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशैभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बीच भेटवार्ता। सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न राष्ट्रपति रामचन्द्र पौडेलको प्रधानमन्त्रीलाई सुझाव। सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। र दोलखाको बिगु गाउँपालिका वडा नम्बर 2 वडा कार्यालयबाट फर्किनु भएका एक महिलालाई बाढ़ीले बगायो, बेपत्ता, खोजी कार्य जारी। हवस्त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन
अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैनुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा?

0: Olha, olha, quanto dá do recorde. O dia panisso nessa. E a muri, morai na amigoma loja, olha.
1: Olha, que é da amigoma, né? Da amigoma, olha na água. E na dentro diz uma arma loja no porto, que é assim, vai.
0: Olha, até o que é montanha.
1: E aqui é um daí, não pode ter isso, não tem.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
0: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
7: पारे पनि किन दुखेको पक्षौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम

0: अनेकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 15 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको आग्रह, प्रधानमन्त्रीको प्रतिबद्धता, सुनसरी लगायतका घटनाको निष्पक्ष छापिनुहुन्छ, देवानगंज घटनाका मृतकको परिवार र सरकार बीच सात बुधे सहमति, चढ़ा त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिले कसैको पनि हित गर्दैन, हिम पहिरोपछि निर्मल पूजा सहित 10 जना आरोही सम्पर्कविहीन, धनुषामा बिहान 2 घण्टा कर्फ्यू खुकुलो लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। हिजो राष्ट्रको नाममा सम्बोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शीतल निवास पुग्नु भएको थियो। भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सरकार कायम गर्न सुझाव दिनुभएको थियो। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसँग देशका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिको बारेमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादव र प्रधानमन्त्री शाहबीच पनि हिजै टेलिफोन वार्ता भएको थियो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। प्रधानमन्त्रीको प्रतिबद्धता, सुनसरी लगायतको घटनाको निष्पक्ष छानबिनुहुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज, सिराहा, धनुषा लगायतका जिल्लामा विकसित घटनालाई लिएर केही हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील रहेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो ठाउँमा बाट पहल गर्न अपील गर्नु भएको छ। हाम्रो इतिहास साँची छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छ। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बाधा हटाउनुपर्छ, शाहले भन्नुभयो। शाहले संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैनश्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। साथै सरकारी निकायबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उहाँले आग्रह गर्नुभएको हो। उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिले कसैको पनि हित गर्दैन, आईजीपी। नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको धार्मिक तथा सामाजिक तनावका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न विशेष अपील गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक भिडियो सन्देश मार्फत नेपाली समाजको मुख्य पहिचान नै विविधता भएको उल्लेख गर्नुहुँदै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताउनु भएको हो। कार्कीले विशेष गरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिहरू देखिएको भन्दै यस्ता कार्यले कसैको पनि हित नगर्ने स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानूनको उल्लंघन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढ़ाउने निष्कर्ष उहाँको रहेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।
हिमपहिरो पछि निर्मल पूजा सहित 10 जना आरोही सम्पर्क विहीन। निर्मल पूजाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोह रोहन टोली विश्वकै अग्लो हिमाल मध्ये एक पाकिस्तानको ब्रोड पीकमा हिमपहिरोमा गएपछि बेपत्ता हुनु भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरमा पर्वत श्रृंखलामा पर्ने 8,047 मिटर अग्लो ब्रोड पीकमा बिहिबार मध्यरातिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक सिनिया नागरिक, एक उमानी नागरिक र 5 नेपाली रहनु भएको बताइएको छ। पूजा सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर चर्चित बन्नु भएको थियो। मौसमले अनुमति दिए खोज तथा उद्धारको लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। बोर्ड पेकलाई पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्ण हिमाल मानिन्छ। यो विश्वको 12 अग्लो हिमाल हो। पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको विज्ञप्तीमा सरकारी अधिकारीसँग आफूहरू निरन्तर सम्पर्कमा रहेको र तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न पहल भइरहेको बताइएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। नेपालगंज घटनाका मृतक परिवार र सरकारबीच सातमुदे सहमति। सुनसरीको देवानगंजमा भएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका युवकका परिवार र सरकारबीच सातमुदे सहमति भएको छ। घटनास्थल पुग्नुभएका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक दुवै ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहयोग घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना युके सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वयमा उपयुक्त ठाउँमा मृतक पार्क निर्माण गर्ने सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच राति सहमति भएको हो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। धनुषामा बिहान 2 घण्टा कर्फ्यू खुकुलो। जिल्ला प्रशासन कार्यालय जनकपुर धामले जनकपुर क्षेत्रमा जारी कर्फ्यू आदेश लगायत कायम रहेको जनाउँदै अहिले बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट निस्कन पाइने जनाएको छ। कर्फ्यूका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवाहन र पानी तथा दूध बोकेका सवारी साधन लगायतका अत्यावश्यक सेवाहरू सुचारू रहनेछन्। त्यसै गरी स्वास्थ्य कर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीहरूलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र, हवाई टिकटका आधारमा आवाजावत गर्न दिइने बताइएको छ। यो खबर पनि आज जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको बीचमा गाउँपालिका नम्बर 2 पल्लो देउलाङकी पति तमाङलाई हार्से खोलाले बगाएको छ। बिहिबार वडा कार्यालयको काम सकेर करिब 3:30 बजे घरतर्फ फर्किनु भएको पति तमाङलाई करिब 4 बजे हार्से खोलाले बगाएको वडा अध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभयो। वडा कार्यालयबाट घरतर्फ फर्कने क्रममा उहाँ एक्लै रहेको बताइएको छ। खोलाले बगाएको घटना बिगु 2 काले तमाङले देखेको बताइएको छ। खोलाले बगाएर बेपत्ता हुनु भएको तमाङको खोजी कार्य जारी रहेको छ। दोलखामा गत आर्थिक वर्ष 4,813 जनाले प्रतिलिपि नागरिकता लिन भएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष 2082-83 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको हो। जिल्लामा गत आर्थिक वर्ष 2014 महिला र 2,748 जना पुरूष गरी 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको हो। दोलखामा गत असार महिनामा 7 घरेलु हिंसाको घटना कुजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत असार महिनामा 7 घरेलु हिंसाको घटना कुजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ।
रामेछापको दुर्गम हिमाली उपकुण्ड गाउँपालिका वडा नम्बर 7 भोजीमा सेवाग्राहीले अत्यावश्यक कागजात घरबाट मुकेर ल्याउन नसके पनि वडा कार्यालयमै सुरक्षित राखिएको अभिलेख हेरेर धेरैजसो प्रशासन सेवा तत्कालै प्रदान गर्न थालिएको छ। उडाले प्रत्येक घर दोरी र नागरिकको व्यक्तिगत तथा पारिवारिक विवरण व्यवस्थित रूपमा अभिलेख गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लान्चोकले आर्थिक वर्ष 2082-83 नागरिकता राष्ट्रिय परिचय पत्र राहतदानी राजस्व संकलन राहत वितरण शान्ति सुव्यवस्था बजार अनुगमन तथा प्रशासनिक समन्वयका क्षेत्रमा उल्लेखनीय सेवा प्रवाह गरेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार एक वर्षमा 20,400 भन्दा बढ़ी नागरिकता सम्बन्धी सेवा 37,000 भन्दा बढ़ी राष्ट्रिय परिचय पत्र आवेदन तथा 13,000 भन्दा बढ़ी राहतदानी आवेदन र लक्ष्य भन्दा धेरै राशि संकलन भएको छ। सिन्धुली जिल्लामा एक वर्षमा 117 घरेलु हिंसाका घटना भएका छन्। सबैभन्दा बढ़ी घरेलु हिंसा कमलामाई नगरपालिकामा भएको बताइएको छ। आर्थिक वर्ष 2082-83 भएको घटनामध्ये कमलामाई नगरपालिकामा 61.54% घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक प्रतिवेदनमा उल्लेख अनुसार कमलामाई नगरपालिकामा 72 घरेलु हिंसाका घटना भएका हुन्। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेमेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप खिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लास्रो फ्याफुल्ला टहिलेले नमस्कार।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
3: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिल्ने, 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60।
9: 55 40 60
3: नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: हाम्रा सेवा तथा सुविधाहरू
11: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त, मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

अखण्डमण्डलाकारं व्याप्तेन चराचरं तत्पदं दर्शितं तस्मै श्रीगुरुवे नमः तस्मै श्रीगुरुवे नमः गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरु साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः तस्मै श्रीगुरुवे नमः। परमपिता परमात्मा ज्ञानदाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दण्डवत प्रणाम गर्दै आज पनि यो शैलिंग एफएम में संत महात्मा को आज्ञा शिरोपर धारण गर्दै यहाँ आइपुगेको छु र हजुरहरुको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ र भोजपूर्व संत महात्माले पनि मलाई शैलिंग एफएम को सत्संग कार्यक्रम तपाईले चलाउँदै जानु सही जहिलेसम्म सक्नुहुन्छ भन्नुभएको थियो र अहिले आएर फेरि संत महात्मालाई मैले बिन्ती चढाए कि भाइजी प्रेमीहरू सबैले संत महात्माको वाणीलाई सुन्न चाहनुहुन्छ र धेरै टाढा पनि छैन यहाँबाट नजिकै छ र हजुरहरूको आवाज सुन्दाखेरि मलाई पनि धेरै खुसी लाग्छ। त्यसकारणले यो एफएमको सत्सङ कार्यक्रम हजुरहरूले चलाइदिनु भयो भनेदेखि सबैको मन खुसी हुन्छ भनेर मैले संत महात्मालाई आज्ञा गरेको थिएँ संत महात्मालाई बिन्ती चढाएको थिएँ तर के भन्नुभयो उहाँले भन्दाखेरि हाम्रोबाट त यो एफएमको सत्सङ कार्यक्रम हुन दुर्लभ छ र तपाईँले जहिलेसम्म सक्नुहुन्छ तहिलेसम्म सत्सङ कार्यक्रमलाई चलाउँदै जानुहोस् यो राम्रो कुरा हो जग्गा जग्गामा कुना कुनामा आवाज पुग्ने होइन हरेक ठाउँमा जिल्ला जिल्लामा घर घरमा आवाज पुग्ने कुरा हो तपाईँले चलाउनुहोस् भनेर यही आज्ञा दिनुभयो। त्यही आज्ञालाई शिरोपर धारण गरेको छु किन भन्दाखेरि किन उहाँहरूले पनि मैमाथि विश्वास गर्नुभयो त्यस कारणले गर्दाखेरि मैले सकी नसकी भए पनि आजसम्म चाहिँ आउँदैछु भोलिबाट के हुन्छ थाहा छैन र गुरु महाराजजीको कृपा हरेक मानव माथि दृष्टिकोण भइरहेको छ हजुर हामी चाहिँ के छ त भन्दा व्यवहारिकतामा माया मोहमा लोभ लालचमा डुबिरहेका छौँ हामीलाई परमात्माले हरेक किसिम सहुलियत गरेको छ सबै कुरा मुख्य कुरा त सर्वप्रथम त के छ भने 84 लाख जुनीबाट छुटकारा दिएर अनि मानव जुनी बनाइदिनु भयो सबैभन्दा हामीलाई सौभाग्य भनेको मानव जीवन प्राप्त भएको छ किन सौभाग्य भनेको त भन्दाखेरि मानव जीवन सौभाग्य चाहिँ यस कारणले भयो कि मानव जीवनले ज्ञान विवेक बुद्धिहरू प्राप्त गर्न सक्ने हरेक कुरा सिपहरू जान्न सक्ने होइन शास्त्रलाई अनुभूति गर्न सक्ने शास्त्र त्यो जुन निचोड शब्दहरू छन् त्यसलाई गहिराईभन्दा गहिराईमा गएर खोजी गर्न सक्ने यो मानव जीवनमा चाहिँ यो ईश्वरीय शक्ति छ। पशु पन्छी इत्यादि 84 जुनीमा जति पनि प्राणीहरू छन् उनीहरूमा यो क्षमता हुँदैन र असली चिज कहाँ हुँदो रहेछ त भन्दाखेरि गहिराई भन्दा गहिराईमा असली चिज हुँदो रहेछ जुन शास्त्रको निचोड पनि यति गहिराई छ बुझ्नै कठिन छ विद्वान विद्वानहरूले पनि यो शास्त्र नीतिलाई अनुभव गर्न नसकेर बाहिरी संसारमा पूजा आजा यज्ञ इत्यादि कर्ममा दौड धुप भइरहेको छ धर्म यही नै हो भन्ने हजुर हाम्रो मनभित्र छ त भने यो गहिरो महत्व जुन शास्त्रभित्र रहेको महत्व 4 वेद 6 शास्त्र 18 पुराणभित्र रहेको रहस्य जुन छ निचोड ज्ञान त्यो ज्ञानलाई हामीले खोज्नको निमित्त हामीलाई विवेकले काम नगरेको हो कि भाग्यले साथ नदिएको त्यसले मानव जीवन यही हो कि यो चाह्यो भने त्यो गहिराई भन्दा गहिराईमा पुगेर आत्म ईश्वरको दर्शन प्राप्त गर्न सक्छ त्यो परम ज्योतिको दर्शन प्राप्त गर्न सक्छ अनि त्यो
ज्ञानमा लौलिन भएर अगाडि बढ्न सक्छ र उसलाई के छ त भन्दाखेरि दुःख सुख सबै कुरामा उसलाई के छ भन्दा चित्त बुझाउने ठाउँ पाउँछ। त्यस कारणले गर्दाखेरि मानव जीवन सर्वप्रथम यो चाहिँ हामीलाई प्रसादको रूपमा बनाइदिएको छ र यदि मानव जीवन हामीले पाएर पनि खाना पिना सोजाना सब काम है पशु समाना भनेको छ पशु पंछी कि तानस इत्यादि कुराले केही काम नगरे पनि उनीहरूले पेटभरि खाइरहेकै छ बालबच्चा पैदा गरेकै छ त्यति मात्रैमा हाम्रो जीवन बित्यो भने उनीहरू र हामीमा केही भिन्नता हुन सक्दैन। त्यसकारणले हामीमा के छ त भन्दाखेरि परमात्मा कहाँ छिपेको छ त भन्दाखेरि एउटा भजनले यसरी भन्छ दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे मन मंदिर का दीप

नकी पुरन मासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी।

व्रतहरूमा रमाएर मैले के नै गरी भने जस्तो भइराखेको छ। हो, धर्म त हुन्, यी सबै गर्नुपर्ने हुन्, तर के छ त भन्दा यी भनेका पहिलो दोस्रो सिँढी हुन्। यो जब पूजा पाठ तीर्थ व्रत नै गर्दै गरेन भने चाहिँ के हुन्छ त भन्दा मान्छे धर्मको लक्ष्यमै प्राप्त हुन सक्दैन। जब पूजा पाठ गर्न लाग्छ, व्रत गर्न लाग्छ, यज्ञ गर्न लाग्छ, उसले बिस्तारै बिस्तारै बिस्तारै अगाडि बढ्दै बढ्दै के हुन्छ त भन्दा यदि उसको विवेकले काम गर्यो भने र त्यो शास्त्र नीतिले बताए अनुसारको कुरालाई मनमा राखेर जिज्ञासा गरेर प्रश्न गरेर यो शास्त्रले यस्तो भनेको छ, यो कुरा के हो त मलाई सम्झाइदिनु पर्यो, मलाई यो एकदमै खुल्दुली भयो भनेर हामीले खोजी गर्न सक्यौं भने चाहिँ त्यो चिज प्राप्त हुन्छ। कहाँ भन्दाखेरि शास्त्र यही बताइदिएको छ, हरेक मानवको हृदयभित्र भनेर बताइदिएको छ। त्यस कारणले के छ त भन्दाखेरि त्यसैले भन्यो, मन्दिर मन्दिर मुहुर्त तेरी, फिर भी न देखी सुरत तेरी, युग बिते न आई मिलन की पूर्णमासीले, मन्दिर मन्दिरमा शिला तिम्रो छ हे भगवान, तपाईँको स्वरूप तपाईँको मूर्ति हरेक मन्दिरमा पाइन्छ, होइन हाम्रो नेपाल भूमिमा मात्रै नभएर हरेक राष्ट्रमा जहाँ गयो त्यही पाइन्छ हरेक रूपमा। तर त्यहाँ गएर तपाईँको दिव्य दर्शन मैले प्राप्त गर्न सकिन, हे घनश्याम दर्शन दो घनश्याम नाथ मेरी अखिया प्यासी रे, मन मन्दिरका दीप जला दो घट घट बासी रे भनेर यसरी बताइदिएको छ। मन मन्दिरको भित्र त्यो परम प्रकाश छ भनेर यसरी बताइदिएको छ, होइन शास्त्र नीतिले त्यही मलाई दर्शाइदिनुस् भनेर यसरी भनिरहेको छ। यतापट्टि भन्छ के त भन्दाखेरि, द्वार दयाका जब तू खोले, पञ्चम स्वरमै गुगा बोले, द्वार दयाका जब तू खोले, पञ्चम स्वरमै गुगा बोले, अन्धा देखे लङ्गडा चलकर पहुँचे काशी रे, दर्शन दो घनश्याम नाथ मेरी अखिया प्यासी। यसरी भनिरहेको हुन्छ, जब त्यो ईश्वरको हामी माथि दया भयो भने द्वार दयाका जब तो खोले, पञ्चम स्वरमै गुगा बोले, अरे क्या जसको बोली छैन उसको मा पनि आवाज आउँछ भने त पाँच स्वरको, अरे पाँच किसिमका स्वरको आवाज आउँछ। त्यो के भनेको त भन्दाखेरि अन्तर जगतमा हजुर हाम्रो मस्तक भित्र नौमती बाजा वचन बाहिर मान्छेले कसैले सुन्दैन, आफूले मात्रै सुनिने भएको हुनाले त्यसलाई अनहद धुन भनेर भनिन्छ। पञ्चम स्वरमै गुगा बोले, अन्धा देखे लङ्गडा चलकर पहुँचे काशीले, जसको बाहिरी आँखा बन्द छ उसलाई पनि ज्ञान प्राप्त भयो भनेदेखि र ध्यान गर्ने उसले नियम बसाड्यो भनेदेखि के हुन्छ त भन्दाखेरि उसले पनि त्यो परम प्रकाशलाई बाहिरको आँखाले सूर्यको दर्शन नपाए तापनि हृदय अन्तर जगतको त्यो विश्वव्यापी जुन प्रकाश छ हरेक मानवको हृदयभित्र त्यो परम प्रकाश चाहिँ ऊ अन्धाले पनि देख्न सक्छ भनेर यसरी भजनले बताइदिन्छ। लङ्गडा चलकर पहुँचे काशीले, लङ्गडा भनेको खुट्टा नहुने मान्छे काशी पुग्छ। कसरी भन्दाखेरि जसको खुट्टा छैन, काशी भनेको केलाई भन्छ भन्दाखेरि मुक्ति क्षेत्र। पहिला पनि काशी जुन स्थान छ त्यो ठाउँमा महादेवले सत्सङ गरेको ठाउँ, ज्ञान दिएको ठाउँ भनेर यही कुरा शास्त्रहरूमा पाइन्छ र त्यसै कारणले त्यो कार्यक्रम गरेको ज्ञान दिएको भूमि भएको हुनाले मुक्ति क्षेत्र भनेर अहिले पनि हरेक मानिसहरू त्यहाँ जाने, पितृको उद्धार होस् भनेर पिण्ड तर्पणहरू गर्ने यो चलन छँदैछ। त मुक्ति क्षेत्र कहाँ हो त भन्दाखेरि जो मानिसले हृदय अन्तर जगतमा त्यो परम प्रकाशलाई प्राप्त गरेको छ त्यही सहीलाई मुक्ति भनेर भनिन्छ। त्यो प्रकाशको बिना, त्यो उज्यालोको

किन हामीलाई मुक्ति हुन सक्दैन? त्यो ईश्वरीय शक्ति जुन स्वस्थानीमा भनिन्छ नि, ध्यान बस्ते तत्गते न मनसा पश्यन्ति हम योगिनौ, यस्यन्तं न वेदौषु रासुरगण देवाय तस्मै नमः, यसरी भनिन्छ नि। त स्वस्थानीले पनि के भन्छ भन्दा, ध्यानमा बस्नु अरे, तत्गते न मनसा, मनको गतिलाई लगेर तत्त्वमा जोड्दै भनेर यसरी बताइदिएको छ। तत्गते न मनसा पश्यन्ति हम योगिनौ, यस्यन्तं न वेदौषु रासुरगण देवाय तस्मै नमः। सुर असुरगण सबैले, देवता राक्षस सबैले पनि, हरेक मानवले पनि त्यही ध्यान गरेर मात्र प्राप्त हुन्छ श्री स्वस्थानी जगदीश्वरी माता भनेर यसरी स्वस्थानीमा पनि बताइदिएको छ। तर हामी आज बाहिरै यिनै दुई आँखाले देख्न चाहन्छौ, यो सम्भव छैन। किन भन्दा यी दुई आँखाले देखिने जति पनि चिज छ यो नाशवान चिज छ, चाहे जेसुकै होस्, ये आँखाले देखिने जति थिर छैन, सबै नाशवान चिज छ। र जुन थिर छ, जुन असली छ, ऊ अदृश्य छ। किन भन्दाखेरि हजुर, हामी भेटघाट गर्छौ, बातचित गर्छौ, होइन के जति हात मिलाउँछौ, नमस्कार गर्छौ।

कारण थियो भन्दा ईश्वरीय शक्तिको कारणले थियो। तर हजुर हामी मैले गरेको भन्ने हाम्रो मनभित्र यो भावना छ र हामीले केही पनि गर्न सक्दैनौ, किनकि हाम्रोमा ख्यामा त केही पनि छैन। ईश्वरीय शक्ति बिना हामी कमाई लगाउँछौ होइन, मकै छर्छौ, घोगा त हामी लाउन सक्दैनौ नि होइन। हाम्रो कर्तव्य निभाउँछौ हो, मकै छर्छौ, गोड्छौ, सबै कुरा गर्छौ, घोगा लाउन हामी सक्दैनौ। धान रोप्छौ तर बाला लाउन हामी सक्दैनौ, उसकै कृपाद्वारा। उसले त हामीलाई अन्न दिएको छ, फलफूल दिएको छ, पानी दिएको छ, अक्सिजन दिएको छ, कति किसिम गरेर हामीलाई सेवा गरेर पालन पोषण गरेको छ होइन। हरेक कुरा त्यतिले पनि नपुगेर मानव किन मलाई सम्झिँदैन, मैले यत्रो गर्दा पनि मानवले किन सम्झिँदैन भनेर फेरि स्वयं परमात्माले यो धरतीमा जन्म लिन आउनु पर्यो। जन्म लिएर लिन आएर अनि के गर्नुभयो त भन्दा त्यही चार वेद शास्त्रको जुन निचोड शब्द छ पुर्खाहरूले छोडेर जानुभएको त्यसलाई मानवले बिर्सिदियो भनेर त्यही कुरा सम्झाउनको निमित्त आज परमात्माले फेरि मानव अवतार लिनु पर्यो। मानव अवतार लिएर आएर जग्गा जग्गामा प्रवचनहरू हरेक किसिमका कार्यक्रमहरू गरेर ठाउँ ठाउँमा सन्त महात्मा पठाएर यसरी चिनी कार्यक्रम गर्दै गर्दै श्री गुरु महाराजजीले हजुर हामीमाथि कत्रो कृपा गर्नुभएको छ। तर तपाईँ हामी चाहिँ आज के भइरहेका छौँ त भन्दाखेरि चुर्लुम्मै बिर्सिदिउँ, हामीले ज्ञानको त कुरै नगरौँ। कहिलेका मुखबाट यो सुनिन्छ हामी यो नयाँ धर्मपट्टि जाने होइन, हाम्रो पुरानो रीतिरिवाज, हाम्रो पुरानो चालचलन, हाम्रो हिन्दू धर्म, पुरानो धर्मलाई हामी पालन गर्ने हो भनेर यस्तो पनि सुन्नमा आउँछ। तर के गर्नु, पुरानो रीतिरिवाज पुर्खाको नियमलाई पालन गरिदिएको भए उसलाई त मतलब धेरै धेरै धन्यवाद भन्ने थिए, कोटि कोटि ढोग गर्ने थिए होला। तर के गर्नु, आज मुखले ती पुरानो रीतिरिवाज हामी चलाउने हौ भनेको छ होइन पुर्ख्यौरीले। हजुर हजुर हाम्रा जीवनमा नै कति परिवर्तन भइसकेको छ, किनकि म आफ्नै जीवनमा पनि के त भन्दा 8 वर्षको उमेरमा वर्तमान कर्म गरेर अनि कति नियालसम्म लुगा फोएर खानु पर्थ्यो, पानी अचाएर चुल्हामा जानु पर्थ्यो, गायत्री जप्नु पर्थ्यो, हरेक किसिमका नियम धर्महरू सत्यता थियो। अहिले त के भइरहेछ भन्दा देवी भागमा लेखेको छ नि, जाति भ्रष्ट हुनेछ कलिमा जसले सक्यो त्यही धनी, अर्थात् भेद कुनै हुने र नहुने होइन केही पनि, के हुने के नहुने, को हो आफन्त को हो पराए मानिसले चिन्न भनेपछि बिल्कुलै छोडिसक्यो। र हरेक मानवको यस्तो किसिमको विवेक विचारले गर्दाखेरि के भयो त भन्दाखेरि धर्म धर्म भन्ने चाहिँ एउटा के भने बहानामा परिणत भएको छ। शास्त्र के भयो त भन्दा रमाइलोमा परिणत भएको छ। म यही भन्न चाहन्छु हजुरहरू सबैलाई कि यो शास्त्रलाई रमाइलोमा परिणत नगरौं होइन, यसलाई गहिराईमा गएर यसलाई खोतल्ने काम गरौं। गीतामा के लेखेको छ, ब्रह्मानन्दमा के लेखेको छ, गरुड पुराणमा के लेखिएको छ, जुन निचोड शब्द गहिराई भन्दा गहिराईमा गएर हजुर हामीले यो कुरा खोजी गर्न, शास्त्रलाई पल्टाउन, छलफल गर्न। पहिला पहिला त ऋषि मुनिहरू पनि होइन शास्त्रमा आउँछ, 88,000 ऋषि मुनिहरूले नैविशारण्य क्षेत्रमा बैठक गरेका थिए अरे, यस्ता यस्ता कुराहरू आउँछन्। तर आज धर्मको बैठक भनेर कुन ठाउँमा भइरहेको छ त होइन, धर्मको बैठक नै हुँदैन, छलफल नै हुँदैन, निचोड कसरी निक्लिने, हामी त लैलैमा लागेर फलनाले पनि यसो गरौ मैले नि त्यसै गर्नुपर्छ भन्ने यस्तो किसिमको हाम्रो मनभित्र भावना छ। हाम्रो पुरानो रीतिरिवाज मान्ने त हो नि, पढ्नु त हो नि, तर के गर्नु, हाम्रा पुर्खाहरूले कुन बाटो हिँडेका थिए भन्ने थाहै छैन, हामीले खोजी नै गरेका छैनौँ। हामी त के भइरहेछौँ भन्दा हाम्रा पुर्खाले के

महाकाल थानमा पाठी लिएर गए होला नि कि हाम्रा पुर्खाले कुल देवताको थानमा के बोको लिएर गए होला नि हामी कुल देवता मान्ने पुर्खाको धर्म मान्ने भनेर भनेका छौ कि अर्काको मुन्टो फर्काएर होइन त्यहाँनेरि हत्या गर्ने काम चाहिँ धर्म भनेर हामीले सम्झेका छौ पाप चाहिँ के हुन्छ यो कुरा भनौँ न जसलाई जीव हत्या गर्छौ त्यो चाहिँ धर्म भनेर हामी सम्झिरहेका छौ पाप चाहिँ के हो त हामीले विचार गर्ने कुरा छ त्यस कारणले गर्दाखेरि तपाईँ हामी पुर्ख्यौली धर्म बिर्सिएको हुनाले आज धरतीमा महान पुरुष आउनु पर्यो यो बाटो हिँडे तेरा पुर्खाहरूले यो बाटो हिँडेका थिए भनेर सम्झाउनको निमित्त यो धरतीमा आउनु पर्यो हेर्नुहोस् त अब हाम्रा पुर्खा को थिए त भन्दाखेरि तिनी 88,000 ऋषिहरू मध्येमा कोही के भन्छ मौतकल्य ऋषि भए होइन अङ्ग्रिसा ऋषि भए होइन भारद्वाज ऋषि भए यस्ता सबैका नामहरू छन् अब म आफूलाई त यस्ता नामहरू आउँदैन पनि र यस्तै यस्तै नाम गरेका ऋषिहरूका सन्तान हजुर हामी होइन तर आज हामीले धर्म नीति हामी पुर्खाको धर्म मान्ने भनेर भनेका छौँ हाम्रा पुर्खा को थिए हाम्रा पुर्खा कुन बाटो हिँडेका थिए कस्तो मार्ग अप्नाएका थिए तर हजुर हामीले त्यसपट्टि खोजी गरेकै छैन र हामी पुर्खाको धर्म मान्ने यसरी भनिरहेका छौँ यदि पुर्खाको धर्म मान्न सही रूपले मान्ने हो भने मानव धर्मले यो कुरा सम्झाउनेछ चार वेद 6,718 पुराणको रहस्य त्यो शास्त्रभित्र के लेखेको छ त्यही शास्त्रभित्र लेखेको छ आज पुर्ख्यौली धर्मको नीति रीति रिवाज सबै कुरा शास्त्रभित्र लेखिएको छ त्यो सम्झाउनको निमित्त आज मानव धर्मले सम्झाइरहेको छ महान पुरुष यो धरतीमा आउनु भएको छ त्यही सम्झाउनको निमित्त भनेर त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौँ त भन्दाखेरि हुन त यसले यो आफू लागि परेको छ अनिखेरि अरूलाई पनि फसाउन चाहन्छ भनी ठान्नु होला तर तपाईँ हामी शास्त्र पल्टाएर हेरौँ न मैले नयाँ कुरो नौलो कुरोमा फसाउन खोजेको हो कि आत्मज्ञान भन्ने कुरा त्यो गीतामा लेखिदिएको छ त त्यहाँ लेखेको आत्मज्ञान के छुट्टै हो आत्माको ज्ञान भनेको छ मानव धर्मले आत्माको ज्ञान भनेको छ गीतामा पनि आत्माको ज्ञान भनेको छ त्यही भित्र ईश्वरीय शक्ति प्राप्त हुन्छ भनेको छ होइन त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौँ त भन्दाखेरि यही कुरालाई जान्नको निमित्त हाम्रा पुर्खौला रीतिरिवाजहरू मानवको मैले जातिको कुरा गरे होइन मैले पार्टीको कुरा गरे होइन कुनै पनि मानवको हरेक मानवको रीतिरिवाज जान्नु छ भने शास्त्रलाई पल्टाएर हेरेर त्यो शास्त्रलाई गहिराईमा जानु जरुरत छ र हाम्रा ऋषि मुनि हाम्रा पुर्खाहरू आफ्ना पुर्खा छन् उनीहरूले कुन बाटो हिँडेका थिए कस्तो मार्ग अप्नाएका थिए त्यो कुरालाई हामीले बुझ्न चाह्यौं भने चाहिँ के हुन्छ त भन्दाखेरि हामीले शास्त्र नीति पल्टाउनु पर्छ शास्त्र नीति पल्टाएर हामीले बुझ्न सकेनौ भने त्यसलाई प्रश्न गर्न जान्नुपर्छ प्रश्न गर्नलाई कहीँ गएर सही जवाब पाइएन भने हाम्रा नेपाल मानव धर्म सेवा समितिका सन्त महात्मा हाजिर हुनुहुन्छ र हरेक ठाउँमा सन्त महात्मा घर घरमा गएर सत्सङ गर्नुहुन्छ सम्झाउनुहुन्छ तर आज के छ त भन्दाखेरि सत्सङमा जानलाई मान्छेलाई लाज लाग्छ यता पनि गइतिस् अब धार्मिक बनिस् भनेर भन्ला कि भनेर चाहिँ नि लाज लाग्छ सत्सङमा जानलाई तर हामीलाई नराम्रा कर्म गर्न त लाजै लाग्दैन त्यस कारणले गर्दाखेरि म हजुरहरूलाई यही विन्ती चढाउन चाहन्छु कि यो मानव धर्मले नौलो चिज दर्शाउन चाहेको होइन यो मानव धर्मले त्यही श्रीमद् भागवत भित्र रहेको निचोड शब्द त्यही गरुड पुराण भित्र रहेको निचोड शब्द यसैलाई सम्झाउनको निमित्त भनेर यो मानव धर्मले अगाडि बढेर
प्रचार गरिरहेको छ। यस कारणले गर्दाखेरि यो कुरालाई अप्नाउनको निमित्त चाहिँ हामीले सत्सङ्गमा जानी बानी बसाल्नु पर्छ र सत्सङ्गमा गएर हामीले बुझ्ने कोसिस गर्नुपर्छ। यदि बुझिएन भनेदेखि हजुर हामीले के गर्नु पर्यो भन्दाखेरि जिज्ञासा गर्नु पर्यो, प्रश्न गर्नु पर्यो। प्रश्नै नगरिकन हामीले केही कुरा बुझ्नै सक्दैनौ। हामीले अर्कोसँग ज्ञान लिने, अर्कोसँग धन कमाउने, आफ्नो आफूले आइडिया लगाउने, हरेक कुरा गर्ने, तर ज्ञान बुद्धि विवेक लिने भनेको अरूसँगबाट हो। त्यस कारणले गर्दाखेरि हामी सानो हुन जान्यौँ भनेदेखि हामीले हरेक थोक जान्दछौँ। यदि आफै ठुलो हुन खोज्यौँ भने चाहिँ हामीले केही पनि उपलब्ध गर्न सक्दैनौँ। त्यस कारणले म यही भन्न चाहन्छु र आज पनि मेरो निर्धारित समय सकिसकेको हुनाले गर्दाखेरि हजुरहरूसँगबाट बिदा लिनै पर्ने हुन्छ र हरेक पटक यो सैलिङ एफएममा आएर मैले जतिपल्ट पनि आएँ हजुरहरूको माझमा यही कुरो राखेको छु कि ईश्वरलाई बाहिर खोज्नपट्टि लाग्नु भयो भने जीवन लहिलैमा बित्ने छ। ईश्वर तपाईँको भित्र छ, हाम्रो भित्र छ, हरेक मानवको भित्र छ। यो जातिको भित्र होइन, पार्टीको भित्र होइन, मान्छेको भित्र छ। चाहे जुन पनि जाति पार्टीको मान्छे होस्, मान्छे हो, उसको शरीरमा पनि हार्ड छ भित्र, बाहिर छालाले मोरेको छ होइन, रगतले सञ्चालन छ र प्राण सबैको, चाहे ब्राह्मणको होस्, चाहे वैश्य शूद्र होइन, चाहे जोसुकैको होस्, प्राण वायु त्यही एउटै चिज, एउटै किसिमको सञ्चालन छ र त्यस कारणले मानवको लक्ष्य भनेको एउटै हो। हर मानवको लक्ष्य एउटै हो। विभिन्न किसिमका धर्महरू हामी हाम्रा अगाडि छन् तर होला हाँगा रुख एउटा हो, हाँगा धेरै होलान्, आफआफ्नो हाँगा पग्रेको होला, तर फेद एउटै हो। हजुर हामी सबैको पृथ्वी एउटै हो, बस्ने काख एउटै हो, एउटैले हामीलाई पालन पोषण गरेको छ र एउटैलाई त्यही चिजलाई हामीले जानु र त्यसैमा हामी विश्वास गरौँ। हजुर हाम्रो हृदयभित्र बसेको परमात्मालाई चाहिँ प्राप्त गरौँ। बाहिर टाढा टाढा जाने, खोज्न जाने भनेर धनी मान्छेले मात्रै हो, मनोरञ्जन गर्नको लागि। त्यस कारणले यति भन्दै म आजको लागि हजुरहरूबाट ओझल पर्न चाहन्छु। हरिओम तत्सत्।

यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
5: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
5: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-07-93, पान पसल साडो बाटो चरीकोट।
7: ए, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलानचोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनेटमा केक बन्छ ल्याउने
8: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनेटमै तयार पारिन्छ
9: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलानचोक बेकारी साजो बाटे चौकी पछाडी भीमेश्वर कोल्ड स्टोर सँगै
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
7: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
3: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
10: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
10: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
10: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
10: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
11: The Rising Star.
12: Rising Star?
11: Rising Star?
13: Yes, the Rising Star School.
11: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
13: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
11: कक्षा नर्सरीदेखि 12 शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
13: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
14: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
7: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
10: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851065046
12: अविनाश तिमी किन निराश छौ त?
15: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
12: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
17: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
18: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
17: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हेसो फ्याबुल्ला टासिदेले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआ र प्रशिक्षण साथै प्रक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्रक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना गोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडि पट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 MHz।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
4: ए साथी हो, कसैले थाहा छ त?
3: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू,
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
7: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
10: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
11: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
10: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
11: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
10: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
11: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
12: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
8: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
12: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
8: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
12: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
8: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
12: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
8: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
12: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
8: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
12: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
8: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
12: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
8: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
12: यस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्जर बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
10: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
16: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
17: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
10: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
18: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
19: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
20: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
21: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
22: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
19: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
22: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
19: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98-44-059-29 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98-44-30-282।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
9: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
9: विस्तृत जानकारीका लागि
3: प्रोपाइटर पासुङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।

0: पटना मातृ मोक्ष धाम पुनः पुनः महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझूला धारी देवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
1: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साडो बाटो चरीकोट। विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988, पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: जागिर खाने मौका त आको थियो नि तर
2: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि
2: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पञ्च सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: हेलो फ्याबुल्ला टसिदेले नमस्कार
5: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
6: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
5: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
6: वाङ होबमेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकाको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लासो खोबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ
5: फोवा 3 दिन बसिनेछ र वान 2 दिन हुनेछ। गुफाछाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टाँसी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008। नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: नमस्कार।
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
10: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
11: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
10: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
11: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
10: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
11: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
10: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
11: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
10: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हार्दिक अनुरोध गर्दछौं।
11: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
12: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
7: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
12: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
7: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
12: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
7: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
13: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
14: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
14: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
13: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
14: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
14: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
15: होइन के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
15: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
15: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
15: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एण्ड राजेश दनाचला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
16: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला?
17: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
17: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542।
18: काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 98510 68590।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ त के हुन्छ।

0: 9841 57 79 70।
1: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
4: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
3: हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 79 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: Liponia.
1: Extreme energy drink.
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला मध्याह्नको 12 बजेको छ।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा साब्दो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरेज आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसनजी क्या हो?
1: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093 पान पसल साडो बाटो चरीकोट।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: हेलो फ्याबुल्ला टासीदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबामेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे छिटो लाछो खोबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008 नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: लासो फ्याफुल्ला टहिले नमस्कार।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189787, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पाटी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका

टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसेलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848073107 र 9855005019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
2: अरे यही थियो त, कहाँ सरेछ आजकल?
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98-64-6-0 र 98-5-10-89-6-77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
8: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
9: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
8: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
9: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
8: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
9: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
8: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
8: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
8: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020।
4: नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
12: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिराको?
12: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
12: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लेर चल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608 9844649608।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन

0: चरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको प्रतिबद्धता रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमारको ज्यान गएको पुष्टि दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग उहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स्दाई सहित पूर्वा दुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नुवाङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोडपिक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोडपिक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जवराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरी सिलिण्डरको माग बढ़दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरी सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकै पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपतकै घटेको थियो। अहिले फेरि 14.2 केजीको भरी सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाकपछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25-26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेब स्ट्रेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा यूरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको ब्रोड पिकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफ्नै कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।

0: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।

0: बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन न पत्या सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme energy drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा। यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको 4 बजेको छ।

0: अपरान्ह 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्स र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 2 देउलाङका पति तमाङ हर्से खोलाले बगाएर बेपत्ता, खोजी कार्य जारी। चरीकोट दोलखा बजार सड़क खण्डमा चेरीका बिरूवा रोप्न शुरू लगायतका स्थानीय प्रसंग सहित प्रधानमन्त्री बालेन्द्र शाहसँग मधेस केन्द्रित दलको छलफल, घटनाको सम्बन्धमा छानबिन गर्न आग्रह जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। प्रधानमन्त्री बालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले सुनसरी लगायतका मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्तो गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा माग्नु भएको थियो। छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध रहेको पाइएको बताउनु भएको थियो। नेपाली कांग्रेसका सांसद रंजित कर्णले सुनसरीको देवानगंजमा भएको हिंसात्मक घटना र तराई मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कड़ा आलोचना गर्नुभएको छ। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै सांसद कर्णले सरकारको गैर जिम्मेवारीपनका कारण देश ठूलो दुर्घटनातर्फ धकेलिएको भन्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गर्नुभएको हो। सांसद कर्णले आफ्नो गृह जिल्ला सिराहाको अवस्था भयावहक रहेको बताउनुभयो। घर सम्झन्छु, चारैतिर रगत बगिरहेको छ, काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ। उहाँले भन्नुभयो, भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौ घाइते भएका छन्। यस्तो पीड़ामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन। कर्णले देवागंजको घटनाबारे सरकारलाई एक महिना अगाडिदेखि नै जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले चासो नदिएको आरोप लगाउनु भएको छ। सुनसरीको देवानगंज घटनामा मृत्यु भएका परिवारको शव बुझ्न अस्वीकार गरेका छन् सरकारका गृह मन्त्री सुधन गुरूङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगंज 3 कप्तानगंज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न परिवार र आफन्तले अस्वीकार गरेका हुन्। गृहमन्त्री सुधन गुरूङसँग भएको सहमतिमा शुक्रबार अपरान्ह शव बुझ्ने उल्लेख छ। उनीहरूले शव बुझेपछि पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गर्ने बताइएको थियो। सहमति पत्रमा दुवै मृतकको अन्त्येष्टि शुक्रबार दिउँसो 2 बजे गरिने उल्लेख गरिएको छ। आफन्तले भने दबावमा आफूहरूलाई सहमति पत्रमा हस्ताक्षर गराएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएकाले शव नबुझेको बताएका छन्। गृहमन्त्री सुदन गुरूङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशन अनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कड़ा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोन मार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानून विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रमाणका आधारमा कानूनी कार्यवाही गरिने सुरक्षा निकायले जनाएको छ। स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिक समक्ष आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपील गरेको छ। कृषिमा रासायनिक र विषादी प्रयोगले मानव अस्तित्वमाथि नै संकट आउने अवस्था सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाएका छन्। उनीहरूले रासायनिक र विषादीको प्रयोगले मानवको अस्तित्वमाथि नै संकट आउने अवस्थाको सिर्जना हुन लागेको दावी गरेका छन्। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई तपाईँ आफ्नो खेतबारीमा रासायनिक र विषादी कतिको प्रयोग गर्नुहुन्छ भनेर सोधेका छौं।
1: मेरो नाम दुर्गाबहादुर भुजेल। विशेष गरी किराहरूलाई मार्नका निमित्त कृषकहरूले विषादी प्रयोग गरेको भेटिन्छ र मलको रूपमा चाहिँ कृषकहरूले रासायनिक मलहरू प्रयोग गरेको पनि पाइन्छ। किनकि व्यावसायिक रूपमा कृषि खेती गर्दाखेरि कृषकलाई बढी आमदानी कताबाट हुन्छ भने उहाँहरूको बुझाइ भएको हुनाले धेर थोर विषादी प्रयोग गरेको पाइन्छ। व्यावसायिक बाहेकका कृषकहरूले आफूलाई घर परिवारको लागि प्रयोग गर्ने तरकारीहरूमा विषादी प्रयोग नगर्ने भन्ने कुरो भन्दा पनि सबैले गरेको देख्दाखेरि उत्पादनमा हरियोपना बढी देखाउने, उत्पादनको क्षमताको वृद्धि गर्नको लागि मान्छेहरूले विषादी प्रयोग नगरे उत्पादन कमी नै देखिन्छ। त्यसले गर्दा पनि प्रतिस्पर्धाकै रूपमा चाहिँ अहिले खेती गरिन्छ। त्यसो भएको हुनाले विषादी हल्का प्रयोग गरेको पाइन्छ आफ्नो खानाको लागि।
2: मेरो नाम कालीखानी भिनापाल दुई। त्यही विषादी औषधि हाल्छौँ, अब अलिअलि हाल्नै पर्छ भनेर हाल्छौँ। पहिला पहिला हाल्दैन, अहिले त जेमा पनि त्यही देसी मल नै चाहिन्छ, विषादी नै चाहिन्छ। भएन भने किरा लाग्छ, राम्रै हुँदैन।
3: तरकारी हामी कुनै पनि हाल्दैनौँ। मेरो घरमा चाहिँ हाल्दिन, अरूको घरमा चाहिँ हाल्छन्। बकुलोमा काँक्रो उम्रिन्छ, काँक्रो उम्रेपछि काँक्रो पहेँलो भयो, पहेँलो भएपछि त्यसै वरिपरि मल हाल्दिनँ, मकैको फेदमा हाले जस्तो हाल्दिनँ।
4: मेरो सीता श्रेष्ठ, बिउ गाउँपालिका। पहिला अर्ग्यानिक पुरा हुन्थ्यो भने अहिले चाहिँ अब विषादीहरू अलिकति धेरै नै भइराखेको हुन्छ, नफलाउ कारणले, रोग बेसी लागेको कारणले हो। पहिला रायोको सागलाई पनि रोग लाग्दैन भने अहिले रायोसम्म रोगहरू धेरै फैलिरहेको कारणले हाल्नै पर्छ। जेमा पनि विषादी हुन्छ अनि त्यो कारणले बजारको मूल्य पनि नभएको कारणले गर्दा पनि धेर फलाउनु लागि त्यो गरिन्छ।
0: दोलखाको बिगु गाउँपालिका नम्बर दुई देउलाङका पति तमाङ हार्से खोलाले बगाएर बेपत्ता हुनु भएको छ। बिहिबार वडा कार्यालयको काम सकेर करिब 3:30 बजे घरतर्फ फर्किनु भएको पति तमाङलाई करिब 4 बजे हार्से खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँको अनुसार वडा कार्यालयबाट घरतर्फ फर्कने क्रममा तमाङलाई हार्से खोलाले बगाएको हो। तमाङको स्थानीय प्रहरी लगायतले खोजी गर्ने क्रममा खोलाले बगाएको 150 मिटर तल खोलामा उहाँले उडेको पछौरा भेटिएको भए पनि उहाँको अवस्था हालसम्म अज्ञात रहेको छ। दोलखाको गौरी शंकर गाउँपालिका वडा नम्बर 9 का चस्मान तमाङ करिब 10 दिनदेखि बेपत्ता हुनु भएको छ। यही साउन 5 गते राति जिल्लाको गौरी शंकर गाउँपालिका वडा नम्बर 9 को सुप्रिङ खोलामा आएको बाढ़ीले बगाएर बेपत्ता हुनुभएको तमाङको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले चस्मानलाई बगाएको थियो भने स्थानीय बाढ़ी आएपछि ज्यान जोगाउन भागेका 4 जनाको साउन 6 गते सकुशल उतर गरिएको थियो। बाढ़ीले बगाएको तमाङको स्थानीयवासी प्रहरी नेपाली सेना लगायतको टोलीले खोजी गरिरहेको छ। चरीकोट दोलखा बजार सड़क खण्डमा शहरी सौन्दर्य करण, वातावरण संरक्षण तथा पर्यावरण प्रवर्धन गर्ने उद्देश्यले चेरीका बिरुवा रोप्न शुरू गरिएको छ। डिभिजन वन कार्यालय चरीकोटको पहलमा व्यवसाय नगरपालिका तथा टोल विकास समूहको सहकारी मुक्त सड़क खण्डमा चेरीका बिरुवा रोप्ने अभियान शुरू गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले जानकारी दिनुभयो। चरीकोट र दोलखाको हावा पानी चेरी खेतीको लागि उपयुक्त भएकाले सड़क किनारमा चेरीका बिरुवा रोप्ने योजना अघि बढ़ाइएको हो। उक्त सड़क खण्डमा 165 वटा बिरुवा रोपिनेछ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लामा 179 वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर 2 धर्मथलीमा बाख्रा धान खेतमा पसेको विषयमा उत्पन्न विवाद खुकुरी प्रहारसम्म पुगेको छ। घटनामा स्थानीय 29 वर्षीय सुरेश सिंह घाइते हुनु भएको छ। खुकुरी प्रहार गरेको आरोपमा आरोप लागेका सोही ठाउँका 35 वर्षीय गण बहादुर थिङ भने घटनापछि फरार रहनु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। प्रदेश प्रहरीको विवरण अनुसार बिहिबार साँझ संग्राम थिङको छोरा सुरेश र जमान सिंह थिङका छोरा गणबहादुर बीच विवाद भएको थियो। सुरेशको बाख्रा गणबहादुरको धान खेतमा पसेपछि शुरू भएको भनाभन झैँ झगडामा परिणत भएको र त्यसक्रममा गणबहादुरले सुरेशको बायाँ छातीमा खुकुरी प्रहार गरिएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। प्रहरीले घाइते सुरेशलाई उद्धार गरी उपचारको लागि कालीकोट कपिलाकोट स्वास्थ्य चौकी पुर्याएको थियो। आरोपित गणबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: जागिर खाने मौका त आएको थियो नि, तर
7: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
8: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
10: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार चुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
11: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
12: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
13: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
14: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
10: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
13: हाम्रा सेवा तथा

0: साथी बाकोटी मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरुसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: 上上
1: 上上上上上上
0: 上上
1: 上上上

हेलो हेलो चेक, उसको विगत भन्न मिल्दैन उसको विगत भन्न मिल्दैन थियो। यही चिन्तामा उनी रातभरि सोचिरहिन्। भोलिपल्ट

0: हार्दिक स्वागत छ साथमा छु म तारा देवी बस्नेत तपाईँ यो समाचार रेडियो सैडुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सुनसरी लगायतका घटनाको विषयमा मधेसवादी दलका नेताहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, आफू संघीयता विरोधी नभएको प्रधानमन्त्री शाहको स्पष्टीकरण। कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि त्यसलाई निभाउने काम आफ्नो पार्टीको भएको कांग्रेस सभापति गगन थापाको भनाई। कुनै पनि शासकले दोहोरो मापदण्ड लगाएर सुशासन कायम हुन नसक्ने एमालेका महासचिव शंकर पोखरेलको धारणा। र गएको रात अमेरिका र इरान कतैबाट पनि आक्रमणका घटना इरानमा कतै पनि आक्रमणको घटना नभएको विवरण प्राप्त। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयता विरोधीको रूपमा नलिन मधेस केन्द्रित दलहरूसँग अनुरोध गर्नु भएको छ। सुनसरी घटना लगायतका विषयमा आज प्रधानमन्त्री कार्यालयमा छलफल गर्नुहुँदै उहाँले संघीयताप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मधेसका नेताहरूले प्रदेशलाई बलियो नबनाउँदा सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए। बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको अनुसार प्रधानमन्त्रीले आफूले बलगर संघीयता बनाउने भनेको स्मरण गराउनु भएको छ। मलाई संघीयता विरोधीको सपनामा पनि नसोच्नुहोला। प्रदेश बलियो बनाउने हो, संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै महतोले भन्नुभयो, हाम्रो पार्टी संघीयता विरोधी होइन, बलगर संघीयता बनाइन्छ भने उहाँले आफ्नो कारणले संघीयता कुनै खतरा हुन्छ भन्ने नसोच्न अनुरोध गर्नु भएको हो। बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौताहरू पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेको बताउनु भएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम आफ्नो पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश र पालिकाका जनप्रतिनिधिसँगको शुक्रबार भएको भर्चुअल छलफलका क्रममा उहाँले यस्तो बताउनु भएको हो, हामी मुख्य शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र सम्हाल्ने काम हाम्रो हो। सभापति थापाले भन्नुभयो, आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि शासकले दोहोरो मापदण्ड लागू गरेर सुशासन कायम हुन नसक्ने बताउनु भएको छ। आज काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले वर्तमान सरकार पूर्वाग्राही देखिएको भन्नुहुँदै सुशासनका सवालमा दोहोरो मापदण्ड प्रयोग गरिएको बताउनुभयो। सुशासनका सन्दर्भमा जब शासकले दोहोरो मापदण्ड प्रयोग गर्न थाल्छ त्यो मुलुकमा सुशासन सम्भव हुँदैन। पोखरेलले भन्नुभयो, सुशासनको लागि तेरो मेरो भन्न छाड्नु पर्ने भन्नुहुँदै नेता पोखरेलले सबैको लागि समान मापदण्ड लागू गर्नुपर्ने समेत बताउनु भएको हो। सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थाल्नु भएको छ। सभापति लामिछानेले आज पार्टी संसदीय दलको कार्यालयमा मौलाना नारूल हुसेन र मौलाना मुहम्मद खालिदसँग छलफल गर्नु भएको हो। त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजु राज भुयालसँग एकसाथ छलफल गरिरहनु भएको छ। उहाँले अगुवाहरूलाई सुनसरी, सिराहा लगायतका देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपील समेत गर्नु भएको हो।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका

0: बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक शिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा समेत रहन उत्तेजनात्मक घृणात्मक र वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरेका छन्। आज सिंहदरबारमा रासोपा सभापति र बिलामी छाने संघको भेटपछि विश्व हिन्दू महासंघ अल सलमान सोसाइटी र जमीअत उलममा ए नेपालका प्रतिनिधिले संयुक्त रूपमा अपील जारी गरेका हुन्। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको बेला हामी सम्पूर्ण नागरिकमा संयमित रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबलाउने कार्यमा संलग्न नहुन अपील गर्दछौं उनीहरूले जारी गरेको विज्ञप्तीमा भनिएको छ। विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी जमीअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराम फयादला अल सलाम सोसाइटीका अध्यक्ष नज रूल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गर्नु भएको हो। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सुनसरी घटनामा राज्यका संयन्त्रहरूको पनि संलग्नता देखिएको दावी गर्नु भएको छ। प्रधानमन्त्री बालेन शाहसँग भेटेर फर्किएपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै उहाँले भिडियो हेर्दा सुरक्षाकर्मीहरू घटनामा आक्रोशित भएर लागेको देखिएको उहाँले आरोप लगाउनु भएको हो। उहाँले भन्नुभयो निष्पक्ष छानबिन भए कार्यवाही हुन्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। प्रहरी र बल प्रयोगबाट मात्र यस्तो कुरा समाधान हुँदैन भन्ने कुरा नेपाली सेना नेपाल प्रहरीले बुझ्नुपर्छ। यो संवादको मार्फत हुनुपर्छ भनेर हामीले सुझाव दिएका छौं। मधेसमा यस्ता घटना हरेक महिना हुँदै आएकाले दिगो समाधान गर्नुपर्ने उहाँले बताउनु भएको हो। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ़दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गर्नु भएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको हो। भेटका क्रममा महतोले सुनसरी र सिराहा लगायतका जिल्लामा भएका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्नुहुँदै उहाँले त्यसको छानबिन र दोषीमाथि कार्यवाही गर्न माग समेत गर्नुभएको छ। सुनसरीको दिवानगंज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझ्न तयार भएका छैनन्। प्रहरीको समन्वयपछि शव बुझ्ने प्रक्रिया शुरू भएको मोरङका प्रहरी उपरीक्षक कविन्द्र कटुवाले जानकारी दिनुभयो। उहाँले मुचुल्का उठाउने काम भइरहेको समेत बताउनुभयो। गृहमन्त्री सुदन गुरूङसँग औपचारिक सहमति भइसकेपछि पनि देवानगंज तीन कप्तानगंज गोलीकाण्डमा मृत्यु भएका परिवारको आफन्तले हिजो शव बुझ्ने र आज अन्त्येष्टि गर्ने सहमति भएको थियो। सहमति अनुसार दिउँसो शव बुझ्न मृतकको परिवार विराटनगर आएका थिए। विराटनगर आएपछि सिराहा गोलीकाण्डमा मृत्यु भएका परिवारसँग पनि गृहमन्त्रीले सम्झौता गर्नुपर्ने नयाँ माग आएपछि उनीहरूले शव बुझ्न अस्वीकार गरेर पुनः सुनसरी फर्किएका थिए। मोरङको प्रहरीको समन्वयमा पुनः उनीहरूले शव बुझ्न सहमति भएको बताइएको छ। आइतबार राति देवानगंज तीनमा दुई समुदायका बीचमा भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागे। स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागे घाइते भएका जयप्रकाश मेहताको हिजो उपचारको क्रममा मृत्यु भएको थियो। उहाँहरूले शव बुझेपछि पोस्टमार्टम गरेर आजै अन्त्येष्टि गर्ने समेत बताइएको छ। कृषिमा रासायनिक र विषादी प्रयोगले मानवताको अस्तित्वमाथि नै संकट आउने अवस्थाको सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाउनु भएको छ। उहाँहरूले रासायनिक मल र विषादीको प्रयोगले मानवको अस्तित्वमाथि नै संकट आउने अवस्थाको सिर्जना हुन लागेको दावी गर्नु भएको हो। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई तपाई आफ्नो खेतबारीमा रासायनिक मल र विषादीको कतिको प्रयोग गर्नुहुन्छ भनेर सोधेका छौं।
4: मेरो नाम दुर्गाबहादुर भुजेल। विशेष गरी किराहरूलाई मार्नका निमित्त कृषकहरूले विषादी प्रयोग गरेको भेटिन्छ र मलको रूपमा चाहिँ कृषकहरूले रासायनिक मलहरू प्रयोग गरेको पनि पाइन्छ, किनकि व्यावसायिक रूपमा कृषि खेती गर्दाखेरि कृषकलाई बढी आमदानी कताबाट हुन्छ भने उहाँहरूको बुझाइ भएको हुनाले धेरथोर विषादी प्रयोग गरेको पाइन्छ। व्यावसायिक बाहेकका कृषकहरूले आफूलाई घर परिवारको लागि प्रयोग गर्ने तरकारीहरूमा विषादी प्रयोग नगर्ने भन्ने कुरो भन्दा पनि सबैले गरेको देख्दाखेरि उत्पादनमा हरियोपना बढी देखाउने, उत्पादनको क्षमताको वृद्धि गर्नको लागि मान्छेहरूले विषादी प्रयोग नगरे उत्पादन कमी नै देखिन्छ। त्यसले गर्दा पनि प्रतिस्पर्धाकै रूपमा चाहिँ अहिले खेती गरिन्छ, त्यसो भएको हुनाले विषादी हल्का प्रयोग गरेको पाइन्छ आफ्नो खानाको लागि।
5: मेरो नाम काली थानी भिनापा दुई, त्यही विषादी औषधी हाल्छौँ। अब अलिअलि हाल्नै पर्छ भनेर हाल्छौँ, पहिला पहिला हाल्दैन, अहिले त जेमा पनि त्यही देसी मल नै चाहिन्छ, विषादी नै चाहिन्छ, भएन भने किरा लाग्छ, राम्रै हुँदैन।
6: तरकारी हामी कुनै पनि हाल्दैनौँ, मेरो घरमा चाहिँ हाल्दिन, अरूको घरमा चाहिँ हाल्छन्। बकुलोमा काँक्रो उम्रिन्छ, काँक्रो उम्रेपछि काँक्रो पहेँलो भयो, पहेँलो भएपछि त्यसै वरिपरि मल हाल्दिनँ, मकैको फेदमा हाले जस्तो हाल्छ।
7: मेरो सीता श्रेष्ठ बिहे गाउँपालिका। पहिला अर्ग्यानिक पुरा हुन्थ्यो भने अहिले चाहिँ अब विषादीहरू अलिकति धेरै नै भइराखेको हुन्छ, नफलाउ कारणले रोग बेसी लागेको कारणले हो। पहिला रायोको सागलाई पनि रोग लाग्दैन भने अहिले रायोसम्म रोगहरू दिएर फैलिरहेको कारणले हाल्नै पर्छ। जेमा पनि विषादी हुन्छ अनि त्यो कारणले बजारको मूल्य पनि नभएको कारणले गर्दा पनि धेर फलाउन लागि पनि त्यो गरिन्छ।
8: कति बिग्रेको हो?
9: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
9: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
9: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
11: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
11: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
11: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26 9860-29-43-26।
9: क्लासिक लेडिज टेलर्स चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
12: जागिर खाने मौका त आएको थियो नि, तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
13: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
14: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
15: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
14: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
16: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
15: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
16: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घासेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
16: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
14: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
16: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865 59 94 र 9816 85 49 63।
14: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
14: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको पिपु गाउँपालिका नम्बर 2 देउलाङका पति तमाङ हार्जे खोलाले बगाएर बेपत्त हुनु भएको छ। हिजो वडा कार्यालयको काम सकेर करिब 3:30 घरतर्फ फर्किनु भएको तमाङलाई करिब 4 हार्से खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार वडा कार्यालयबाट काम सकेर घर फर्कने क्रममा तमाङलाई खोलाले बगाएको हो। स्थानीय प्रहरी लगायतले खोजी गर्ने क्रममा खोलाले बगाएको ठाउँभन्दा करिब 150 मिटर तल खोलामा तमाङले ओढ़ेको पछ्यौरा भेटिएको भए पनि उहाँको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ। चरीकोट दोलखा बजार सड़क खण्डमा वातावरण संरक्षण तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले चेरीका बिरूवा रोप्न शुरू गरिएको छ। डिभिजन वन कार्यालय चरीकोटको पहल तथा भीमेश्वर नगरपालिका र टोल विकास समूहको सहकार्यमा उक्त सड़क खण्डमा चेरीका बिरूवा रोप्ने अभियान शुरू गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रिग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार चरीकोट र दोलखाको हावापानी चेरी खेतीका लागि उपयुक्त भएकाले सड़क किनारमा चेरीका बिरूवा रोपिएको हो। उक्त सड़क खण्डमा 165 बिरूवा रोपिने डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 चस्मान तमाङ करिब 10 बेपत्ता हुनु भएको छ। यही साउन 5 राति जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 सिप्रिङ खोलामा आएको बाढ़ीले बगाएर बेपत्ता हुनु भएको तमाङको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले चस्मानलाई बगाएको थियो। बाढ़ीले बगाएको तमाङको खोजीमा स्थानीयवासी प्रहरी, नेपाली सेना लगायतको टोलीले सक्रिय रूपमा खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयको सार्वजनिक गरिएको विवरण अनुसार गत आर्थिक वर्ष रामेछाप जिल्लामा 179 विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर 2 धर्मथलीमा बाख्रा धान खेतमा पसेको विषयमा उत्पन्न विवाद खुकुरी प्रहारसम्म पुगेको छ। घटनामा स्थानीय

लाग्नु भएका सोही ठाउँका 35 वर्षीय गणबहादुर थिङ भने घटनापछि फरार हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। प्रदेश प्रहरीको विवरण अनुसार बिहिबार साँझ संग्राम थिङका छोरा सुरेश र जमान सिंह थिङका छोरा गणबहादुर बीच विवाद भएको थियो। सुरेशको बाख्रा गणबहादुरको धानखेतमा पसेपछि शुरू भएको भनाभन झैझगडामा परिणत भएको र त्यसक्रममा गणबहादुरले सुरेशको बायाँ छातीमा खुकुरी प्रहार गर्नुभएको प्रहरीले जनाएको छ। प्रहरीले घाइते सुरेशलाई उद्धार गरी उपचारको लागि कापिलाकोट स्वास्थ्य चौकी पुर्याएको थियो। आरोपित गणबहादुरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: अब बाँकी प्रसंगहरू। जिल्ला प्रहरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा प्रहार निषेधाज्ञा जारी गरेको छ। आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलेबे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकरराज आचार्य गेटमा 5 जनाभन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित 6 जना जनप्रतिनिधिहरूको पद रिक्त रहेको घोषणा गरेको छ। दल त्याग गरी पार्टीको विधान विपरीत कार्य गरेको भन्दै एमाले केन्द्रीय सचिवालयको निर्णयको आधारमा आयोगले उनीहरूलाई निर्वाचित भएको पद रिक्त भएको सूचना जारी गरेको हो। आयोगले राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 32 उप दफा 1 र राजनैतिक दल सम्बन्धी नियमावली 2074 नियम 22 बमोजिम पार्टीको सिफारिशको आधारमा निर्णय लिएको सूचनामा उल्लेख गरिएको छ। स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वहाँलाई ललितपुर महानगरपालिका 23 धापा खेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुप शमशेर जवाराले वहाँमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताउनु भएको छ। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप वहाँमाथि छ। रेखा शर्मा संचार तथा सूचना प्रविधि मन्त्री हुँदा भण्डारी विज्ञको रूपमा वहाँको सचिवालयमा नियुक्त हुनुभएको थियो। विवादित पृष्ठभूमिका नेपाली कांग्रेसका नेता अभिषेक गिरी विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा ठगिएको मुद्दा दायर गरेको हो। वहाँ विरूद्ध 21,32,76,500 रूपियाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। व्यवसायी सुभाष श्राष्टले दिएको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान अघि बढ़ाएको थियो। कुनै समय गुण्डा नायकीयका रूपमा चर्चा पाएको अभिषेक गिरी अहिले फेरि पुरानै धन्दामा लागेर धम्क्याउँदै ठगी गरेको आरोप छ। उहाँले व्यवसायी श्रेष्ठको बुढा नीलकण्ठको घर जग्गाका साथै गाड़ीहरू समेत कब्जा गरेको आरोप छ। व्यवसायी श्रेष्ठको गाड़ी कब्जा गरेर कवाड़ीमा बेच्ने काम पनि गरेको अनुसन्धानमा देखिएको छ। इरानभित्र गएर गरिएको कुनै पनि अमेरिकी हवाई आक्रमणको खबर गए रातभर सार्वजनिक भएको छैन। इरानी संचार माध्यम र अमेरिकी केन्द्रीय कमाण्ड सेन्टरमा दुवैले इरानभित्र नयाँ आक्रमण भएको जानकारी दिएका छैनन्। यो अवस्था अघिल्लो रातको घटनाभन्दा फरक हो। अघिल्लो दिन अमेरिकालाई इरानका विभिन्न लक्ष्य विरूद्ध भारी हवाई आक्रमण गरेको जनाइएको थियो। ती आक्रमणहरू इरानले अमेरिकी सैनिक अड्डाहरूलाई निशाना बनाएर गरेको प्रयासको जवाब स्वरूप गरिएको अमेरिकाको दावी थियो। यसैबीच इरानी सेनाले राति कुबेरको अहमद अल जाबेर हवाई अड्डा स्थित सैन्य पूर्वाधारलाई निशाना बनाएको दावी गरेको छ। इरानको सरकारी प्रसारक आईआरआईबीले उक्त जानकारी सार्वजनिक गरेको हो, तर कुवेती अधिकारीहरूले हालसम्म यस्तो आक्रमण भएको पुष्टि गरेका छैनन्। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सुनसरी लगायतका घटनाको विषयमा मधेसवादी दलका नेताहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल, आफू संघीयता विरोधी नभएको प्रधानमन्त्री शाहको प्रष्टीकरण, कोशी र मधेस प्रदेशमा आगो जस्तै लगाएको भए पनि त्यसलाई निभाउने काम आफ्नो पार्टीको भएको कांग्रेस सभापति गगन थापाको भनाई। कुनै पनि शासकले दोहोरो मापदण्ड लगाएर सुशासन कायम हुन नसक्ने एमाले महासचिव शंकर पोखरेलको धारणा। र गएको रात अमेरिका र इरानमा कतैबाट पनि आक्रमणका घटना नभएको विवरण प्राप्त। हवस् त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसनजी क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: गिया पनि सुन्या छ ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
4: अब के गर्छ धानीकोमा नि, धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577079।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
2: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
7: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
7: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो
7: नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
10: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
7: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
10: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
11: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
12: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: कुन हुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
9: अविनाश, तिमी किन निराश छौ त?
10: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
9: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम सादो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू सादो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
2: ओहो हो त रहेछ त गाँठे
0: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: भ्रष्टाचार के हो
2: पैसाको लेनदेन मात्र भ्रष्टाचार होइन यो त सार्वजनिक निकायमा रहेका पदाधिकारीले शक्तिको दुरुपयोग गरेर आफू वा आफ्नो पक्षलाई गैर कानूनी हिसाबले फाइदा पुर्याउने कार्य हो
1: याद गर्नुहोस् कानूनी पारिश्रमिक बाहेक अन्य रिश्वत लिनु रिश्वत लिनको लागि प्रोत्साहन दिनु गोपनीयता भंग गर्नु बिना मोल वा कम्ती मोलमा माल सामान लिनु गैर कानूनी ढंगले राष्ट्र सेवकले काम गर्नु आदि भ्रष्टाचार जन्ने क्रियाकलाप हुन्
2: सम्झनुहोस् कतै तपाईँ स्वयंले नै यस्ता क्रियाकलापका लागि प्रोत्साहन त गर्नुभएको छैन
1: भ्रष्टाचार विरुद्धको अभियानमा रेडियो सैलुङको प्रयास
3: ब्रुं ब्रुं। उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
4: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
3: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
3: ल त साथी हो म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
6: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
5: हाम्रा सेवा तथा सुविधाहरू
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
7: हेलो फ्याबुल्ला टसिदेले नमस्कार
8: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
7: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
8: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
7: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने त्यसै गरी तोर्मा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकाको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेङेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नाल्जोर, तिङजिन नामसुङ, नाङडुप, छिलेन्सिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लाछो, खोबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
8: खोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
7: लासो फ्याफुल्ला तहिले नमस्कार।
9: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
8: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
8: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
8: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
11: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
12: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
11: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
12: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
11: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
12: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
11: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
12: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
11: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाइले के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

स्रष्टा लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीत कथाको आजको बसाईमा पनि एउटा नयाँ कथाको साथमा उपस्थित भएको छु। कथाको शीर्षक रहेको छ अभागी र यस कथालाई लेख्नु भएको छ अम्बिका पाण्डेजीले। यो कथा पनि केही लामो भएको हुँदा यसलाई भाग भाग गरेर वाचन गर्नेछु र कथाको आज पहिलो भाग रहेको छ। कथा अत्यन्तै मनछुने रहेको छ र यो सत्य घटनामा आधारित पनि कथा हो भनेर अम्बिका पाण्डेजीले भन्नुभएको छ। हामी लगभग यसलाई लगभग चार पाँच भागमा सकाउनेछौ र आज पहिलो भाग हो। पहिलो भाग वाचन गर्न एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। कार्यक्रम सुन्दै गर्नुहोस्।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि नयाँ कथाको साथमा उपस्थित भएको छु म। कथाको शीर्षक रहेको छ अभागी र यस कथालाई लेख्नु भएको छ अम्बिका पाण्डेजीले र कथाको आज पहिलो भाग हो। अब सुनौ अम्बिका पाण्डेजीले लेख्नु भएको कथा अभागीको। यो पहिलो भाग

साँझ पर्न थालेको थियो, घाम अस्ताउने लागेको थियो। म साथीहरूसँग गट्टी खेलेर घर फर्किँदै थिएँ। हुन त घरका सबै काम सकेर मात्र खेल्न गएकी थिएँ, तर साँझ पख गाउँमा डुल्दा आमाको गाली र ढुङ्ग्रीको पिटाई खानुपर्छ भन्ने डरले हतार हतार उकालो चढ्दै घर पुगे। त्यो दिन घरमा धेरै मानिसहरू जम्मा भएका रहेछन्। उनीहरू किन आएका हुन् भन्ने कुरा मलाई थाहा थिएन, न त त्यसबारे कुनै चासो नै थियो। बाहिर घैटोमा भरिएको पानीले हात खुट्टा धोएर म चुलो छेउमा बसेर आगो ताप्न थाले। बाहिर पिँढीमा बा पाहुनाहरूसँग बसिरहनु भएको थियो। अचानक उहाँको टाठो सुर कानमा ठोकियो। नम्रता भइरहेछ। उहाँको त्यो कडा आवाजले त कानको जाली नै फुट्ला जस्तो भयो। के भन्नुभयो बा? मैले ढोकाको छेउबाट उहाँतिर हेर्दै डराउँदै सोधे। बा रिसले आँखा राता पार्दै भन्नुभयो, सबै कुरा सिकाउनु पर्छ तलाई, यतिखेरसम्म कहाँ डुलेर आइस? घरमा पाहुना आएका छन्, आएर नमस्कार पनि नगरी सिधै भित्र पसिस्? के हेरेर बसेकी छेस्? जा, त्यहाँ भएका गिलासलाई थाल उठाएर लैजा। मंगसिरको चिसो बतास भन्दा पनि बाका ती तीखा शब्दहरूले मेरो शरीर काम्यो। डरले थर्र काम्दै मैले पाहुनालाई नमस्कार गरे। त्यहाँ भएका गिलास र भुटेको मकै राखिएको थाल उठाएर भाँडामाले ठाउँमा लगे। त्यसपछि फेरि आमाको छेउमा आएर चुलोको आगो ताप्दै चुपचाप रुन थाले। आमाले मलाई सम्झाउँदै भन्नुभयो, अब त ठुली भइस छोरी, यसरी साथीहरूसँग खेलेर गाउँ डुल्दै हिँड्नु हुँदैन, त्यसैले त बातसँग झर्किनु भएको हो। हामी छोरीको जातले एक दिन अर्काको घर जानै पर्छ, उमेर पुगेपछि माइतीमा बसेर हुँदैन, तेरो हात माग्न पल्लो गाउँबाट मान्छे आएका हुन्। आमाका कुरा मैले केही पनि बुझिन, म अचम्म परे। मेरो हात उनीहरूले किन मागेका हुन्? बाले मलाई तेरो हात उनीहरूलाई दे भन्नुभयो भने म कसरी दिने? मेरो हात उनीहरूले लगिदिए भने म साथीहरूसँग गट्टा कसरी खेल्ने? आँटो र ढिँडो कसरी खाने? भुटेको मकै र भट्टा माथि फालेर आ गर्दै कसरी खाने? मेरा हात उनीहरूले कसरी लैजान्छन्? काटेर किचुडा लिएर? त्यसो गर्दा मलाई धेरै दुख्यो भने अह म त मेरो हात कसैलाई दिन्न। म यस्तै कुराहरू सोचिरहेकी थिएँ, त्यतिकैमा आमाले मलाई जस्काउँदै सोध्नुभयो, के भयो छोरी? मैले मनमा खेलेका ती सबै प्रश्नहरू एकै सासमा आमालाई सुनाए। मेरो कुरा सुनेर आमा त मरुन्जेल हाँस्नुभयो। म झन् अचम्म परे। आमा किन यसरी हाँस्नु भएको? म मेरो हात कसैलाई दिन्न। अह दिँदै दिन्न। मैले हात दिएँ भने गट्टा कसरी खेल्ने? सितेले मलाई दिच्छे। मैले उसलाई अहिलेसम्म एकपटक पनि जित्न दिएकी छैन। बालाई भनिदिनुहोस् न मैले मेरो हात कसैलाई दिन्न भनेर। आमा अझै मुस्कुराउँदै भन्नुभयो, लाठी हात माग्नु भनेको त तेरो बिहे गर्ने कुरा हो, कहाँ हात काटेर दिन भनेको हो र? म फेरि अचम्म परे। बिहे? हो बिहे। आमाको कुरा सुनेर म झन् अचम्ममा परे। आमा बिहे भनेको के हो? बिहे कसरी खेल्छन्? तपाईँले पनि बिहे खेल्नु भएको छ त? आमा हल्का मुस्कुराउँदै हाँस्नुभयो, यो पनि के भन्छे भन्छे। त्यसपछि उहाँले स्नेहपूर्वक भन्नुभयो, बिहे भनेको छोरी मान्छे सधैँका लागि छोरा मान्छेको घरमा बस्न जानु हो, त्यहाँ गएपछि उनीहरूले भनेको मान्नुपर्छ अनि सधैँ त्यहीँ बस्नुपर्छ, कहिलेकाहीँ मात्र माइत आउन पाइन्छ। मैले फेरि जिज्ञासापूर्वक सोधे, आमा माइत भनेको के हो नि? आमाले माया गर्दै भन्नुभयो, छोरी बिहे गरेर गएपछि बाबु आमा भएको घरलाई माइत भन्छन्। आमाको कुरा सुन्न साथ म उहाँको काखमा गएर अंगालो हाल्दै भने, आमा म बिहे खेल्दिन, म तपाईँलाई छोडेर कहीँ पनि जान्न। आमा म बिहे खेल्दिन है, हुन्छ भन्नुहोस् न। आमाले बिस्तारै मलाई आफ्नो काखबाट अलग गर्दै गरौं स्वरमा भन्नुभयो, के गर्छस् छोरी, तैँले पनि मेरै जस्तै भाग्य लिएर जन्मिछस्, छोरा भएर जन्मेकी भए त। यति भन्दै आमा रुन थाल्नुभयो। मैले आफ्ना ती कलिला हातले उहाँका आँसु पुस्दै भने, आमा किन रुनु भएको? नरुनुहोस् न, बरु म बिहे खेल्छु। मेरो कुरा सुनेर आमा झन् भक्कानिएर रुन थाल्नुभयो, बिचारी मेरी छोरी, यसलाई त बिहे भनेको के हो भन्ने पनि थाहा छैन, यस्तो सानी छोरीले कसरी घर धानेर बस्ली? हुन त मेरी आमाको बिहे त 7 वर्ष कि उमेरमा भएको रहेछ, म भने बल्ल 8 वर्ष पूरा भएर 9 वर्षमा लागेकी थिएँ। तर आमाको मन त आखिर आमाकै मन हो, छोराछोरी जति नै ठूला भए पनि आमा बुवाको आँखामा सधैँ सानै रहँदा रहेछन्। बाहिरका मानिसहरू पनि बिस्तारै आफ्नो घरतिर लागे। बा भित्र आएर आमासँग कुरा गर्न थाल्नुभयो, पल्लो गाउँका हुन्, खानदानी घर रहेछ, जग्गा जमिन पनि प्रशस्त छ अरे, फेरि दाइजो पनि पर्दैन भनेका छन्, मैले त छोरी दिएँ अब। यति सुन्न साथ आमा फेरि रुन थाल्नुभयो, यसलाई त बिहे भने के हो भन्ने पनि थाहा छैन। नम्रताको बा, मेरी छोरीले दुःख पाउने हो कि?
बा पनि आँखाभरि आँसु पार्दै भन्नुभयो, जे लेखेर ल्याएकी छे त्यही भोग्ने त हो, हुने कुरालाई कसले टाढ्न सक्छ र? यति भन्दै उहाँ जुरुक्क उठ्नुभयो र चुपचाप बाहिर निस्कनुभयो। आमा र म त्यही अगेनाको छेउमा बसेर आगो तापिरहेका थियौ। आमाले मलाई के हो सम्झाइरहनु भएको थियो, तर उहाँका कुरा मैले केही पनि बुझिरहेकी थिइन। मेरो मनमा अनेकौं कुरा खेलिरहेका थिए। मैले आजसम्म आमा बिना एक रात पनि बिताएकी थिइन। बिहे खेलेपछि त माइत आउन पनि पाइँदैन अरे, उनीहरूले भनेको सबै कुरा मान्नुपर्छ अरे, साथीहरूसँग गट्टा खेल्न पनि पाइँदैन होला। उनीहरूले मलाई धेरै काम गर्न लगाए भने म कसरी गर्ने? यहाँ त बाह्र आमाले मैले सक्ने काम मात्र गर्न लगाउनुहुन्छ, तर छोरा मान्छेको घर बिहे गरेर गएपछि त सबै काम गर्नुपर्छ अरे। हामी साथीहरू घरबाजी खेल्दा त बिहे गर्न मेरो हात माग्न कोही पनि आएको थिएन। हामी त साथी साथी मिलेर रमाइलो गर्दै खेल्थ्यौं। फेरि ती पाहुनाहरू हाम्रो घर किन आएका होलान्? यस्तै अनेक कुरा सोच्दै म आगो तापिरहेकी थिएँ। त्यतिकैमा आमाले मलाई जस्काउँदै भन्नुभयो, जा छोरी, बालाई बोलाएर आइज। म जुरुक्क उठे र बालाई बोलाउन गए। बा बैठक कोठाको विस्तारमा पल्टिएर गहिरो सोचमा डुबिरहनु भएको जस्तो देखिनुहुन्थ्यो। मैले ढोकामा उभिएर बिस्तारै भने, बा। मेरो आवाज सुन्न साथ उहाँ जसँग हुनुभयो। आमाले बोलाउनु भएको छ, यति मात्र भनेर म फर्किए। आमा बहिनीलाई दुध खुवाइरहनु भएको थियो। बा पनि तल चुलोतिर झर्नुभयो। त्यसपछि सबैले खाना खायौं र सुत्न गयौं। तर त्यो रात मलाई फिटिकै निन्द्रा लागेन। कहिले यता फर्किन्थे, कहिले उता, जति गोल्टे फेरे पनि आधा रात मात्र बाँकी छ जस्तो लागिरहन्थ्यो। सायद मेरो छटपटि आमाले पनि महसुस गर्नुभएको थियो, त्यसैले उहाँले बिस्तारै सोध्नुभयो, के भयो नम्रता, निन्द्रा लागेन र? सायद आमालाई पनि निन्द्रा लागेको थिएन। छोरीको बिहे गरेर उसले दुःख पाउने हो कि भन्ने चिन्ताले उहाँको मन पनि पोलिरहेको थियो। बिचारी मेरी आमा, मेरी आमा आफूले भोगेका दुःख र कष्ट आफ्नी छोरीले पनि भोग्नुपर्ने हो कि भन्ने चिन्ताले उहाँको मन कति पोलिरहेको थियो होला। बा पनि बेला बेलामा उठेर करुवाको पानी पिउनुहुन्थ्यो। सायद उहाँलाई पनि आफ्नो छोरीको भविष्यको उत्तिकै चिन्ता थियो। बिहान भएछ गाडी, घरको काम गर्न बाह्र आमा उठ्नुभयो। म भने कति बेला निदा आएछु पत्तो भएन। आमाले नम्रता उठ छोरी भन्नुभएको आवाजले मेरो आँखा खोल्यो। उठेर हातमुख धोएँ, घरको धुर बढारेर लितपोत गरे, चिया बनाएर बाह्र आमालाई दिएँ, अनि मैले पनि खाएँ। अझै राम्रोसँग उज्यालो भएको थिएन। जिसमिसी बिहानमै म आमासँग घाँस काट्न खरबारीतिर हिँडेँ। खरबारी घरदेखि निकै टाढा थियो। घाँस काटेर हामी घर फर्क्यौं। घर आए लगतै आमाले बहिनीलाई दुध खुवाउनु भयो। बिचारी भोकले रोइरहेकी थिए। आमा पानी लिन पँधेरोतिर जानुभयो। म भने बहिनीलाई हेर्दै आटो र सिन्की पकाउन थाले। सधैँ काम गर्दा रमाइलो लाग्थ्यो, तर त्यो दिन खै किन हो कुनै काममा मनै लागिरहेको थिएन। मेरो मनमा एउटै कुरा बारम्बार आइरहेको थियो, आमा बाह्र बहिनीलाई छोडेर म छोरा मान्छेको घरमा कसरी बसौंला। केही बेर पछि आमा पन्धेराबाट पानी लिएर फर्किनु भयो। पन्धेरा पनि निकै टाढा थियो, उकालो ओह्रालो बाटो हिँडेर पानी बोकेर आउनु पर्थ्यो। बा पनि खेतको काम सकेर टुप्लुक्क आइपुग्नु भयो। आटो पाक्यो त? आउन साथ उहाँले मलाई सोध्नुभयो, पाक्यो। मैले छोटो उत्तर दिएँ। खाना खाएपछि भाँडाकुँडा माझेँ र फेरि बहिनीलाई हेरेर बसेँ। आमा आटो केलाउँदै बसिरहनु भएको थियो। त्यतिकैमा हजुर आमा टुप्लुक्क आइपुग्नु भयो। उहाँ बाहिर पिँढीमा घाम ताप्दै आमासँग कुरा गर्न थाल्नुभयो। नम्रताको हात माग्न आएका थिए अरे, अब त यसलाई घरको काम काज राम्रोसँग सिकाउनु पर्छ। घर गएपछि सासूले जगल्टा समातेर फनफनी घुमाउँदा बल्ल थाहा पाउली फेरि। हजुर आमा कति कठोर शब्द सुन्न साथ आमा रुन थाल्नुभयो। आमा रोएको देखेर म पनि आफूलाई थाम्न सकिन, मेरा आँखाबाट पनि आँसु झर्न थाले। त्यो दिन साथीहरूले खेल्न बोलाउँदा पनि खेल्न जान मन लागेन। घरमै काम गरे, बहिनीलाई हेरे, तर मन भने कतै टिकेन। त्यो रात पनि मलाई फिटिकै निन्द्रा लागेन। यसरी दिनहरू एकपछि अर्को गर्दै बित्न थाले। अचानक एक दिन हाम्रो घरमा धेरै पाहुनाहरू आए। उनीहरू किन आएका हुन् भन्ने कुरा मलाई थाहा थिएन। साँझ पर्न लागेको थियो। घरभरि सबैले दुलहीलाई तयार गर, अब जन्ती आउने बेला भयो भनेको सुनिरहेको थिए। जन्ती भनेको को हो? यही प्रश्नले मेरो मन सताउन थाल्यो। अनि दुलही को हो त? घरभरि लालटिन र मैनटोलको झिलिमिली उज्यालो फैलिएको थियो। सबैजना चिटिक्क परेर बसेका थिए। कोही रातो साडीमा सजिएका थिए भने कोही दौरा सुरुवालमा निकै राम्रा देखिन्थे।
उता भतेरमा मिठाई मिठा परिकार पाकिरहेका थिए। तिनको बास्नाले मेरो मनमा एउटै कुरा खेलाइरहेको थियो, कति बेला खाना पाइएला। तर सबैको मुखबाट भने एउटै कुरा सुनिन्थ्यो, जन्ती आउने बेला भयो। अरू सबैले नयाँ लुगा लगाएको देखेर मलाई पनि राम्रो लुगा लगाउन मन लाग्यो। म चुपचाप आमाको बाकस खोलेर बाले सानेमा लाहुरेबाट ल्याइदिनु भएको जामा निकालेर लगाउन लागेकी थिएँ। त्यतिकैमा आमा कोठाभित्र पस्नुभयो। के गरेको नम्रता? म केही जस्केँ। आमाले फेरि सोध्नुभयो, किन मेरो बाकस खोले कि के गर्दैछेस्? मैले पछाडि लुकाएको जामा बिस्तारै अगाडि ल्याएर आमालाई देखाएँ। यो जामा किन निकालिस्? आमा, सबैले नयाँ लुगा लगाएका छन्, मैले पनि लगाउँछु नि। मेरो कुरा सुनेर आमा मुस्कुराउनु भयो। तेरो लागि त बाले नयाँ कपडा किनिदिनु भएको छ, यो फेरि बाकसमै राख। यति भन्दै उहाँले त्यो जामा फेरि बाकसमै राखिदिनु भयो। मेरो लागि त रातो साडी, रातो चोलो, राता चुरा सबै किनेर ल्याइदिनु भएको रहेछ। त्यो देखेर म खुसीले गदगद भएँ। मेरो लागि यति धेरै नयाँ सामान त मैले आजसम्म देखेकी पनि थिइनँ। आमाले मलाई त्यो सबै लगाइदिनु भयो, राम्रोसँग सजाइदिनु भयो। त्यसपछि भन्नुभयो, त यही कोठामा बस, कहीँ पनि नजानु है, म अहिले आउँछु। यति भन्दै उहाँले बाहिरबाट चुक्कुल लगाएर जानुभयो। म भने ऐन आमा आफूलाई हेर्दै खुसी भइरहे। त्यो बेला मनमनै मलाई लागिरहेको थियो, आज त सबैभन्दा राम्री मने भएकी छु। अचानक बाहिरबाट ढोका डगडग गरेको आवाज आयो। को हो? मैले सोधे। बाहिरबाट आवाज आयो, नम्रता, म गीता हो। मैले भने। आमाले बाहिरबाट चुक्कुल लगाइदिनु भएको छ। गीताले चुक्कुल खोलेर हतार हतार भित्र आई। मलाई त्यसरी सजिएको देखेर अचम्म मान्दै भने, त किन यहाँ बसे कि? तल त कति रमाइलो भइरहेको छ, अनि यस्ता लुगा किन लगाए कि? उसका प्रश्नहरूको जवाफ मसँग थिएन। त्यतिकैमा बाजागाजाको आवाजसँगै मानिसहरूको ठूलो हुल हाम्रै घरतिर आइरहेको सुनियो। त्यो आवाज कानमा पर्न साथ मैले झ्याल खोलेर बाहिर हेरे। आहा, कति रमाइलो! सबैले नयाँ नयाँ लुगा लगाएर नाचिरहेका थिए। मलाई त साँच्चै आज हाम्रो घरमा मेला लागेको हो कि जस्तो लाग्यो। गीता पनि मेरै छेउमा थिए। उसले मलाई तल गएर हेर्न भनेर धेरै कर गरी, तर आमाले मलाई कहीँ पनि नजानु भनेर भन्नुभएको थियो। त्यसैले सुरुमा म जान मानिन। धेरै कर गरेपछि भने म गीतासँगै तल गए। तर हामी दुवैजना आमा र अरू कसैले नदेख्ने गरी एउटा कुनामा लुकेर उभियौं र ती मानिसहरू नाचेको हेरिरह्यौं। त्यतिकैमा कसैले खुसुक्क भनेको सुन्यो, दुलाहा त निकै राम्रो रहेछ। अर्कोले भन्यो, दुलही पनि राम्री सारी। उनीहरूको कुरा सुनिसकेपछि मेरो मनमा फेरि एउटा नयाँ जिज्ञासा जाग्यो, दुलाहा भनेको को? मैले त्यो भीड़तिर ध्यान दिएर हेरे, तर सबैजना उस्तै देखिन्थे। अलि पर आगो बालिएको ठाउँमा हाम्रै गाउँका पण्डित बासँग एउटा अर्कै मानिस बसेको देखे। उसको लवाई खवाई अरू सबैभन्दा फरक थियो। मैले मनमा नै अन्दाज गरे, सायद यही त दुलाहा होला। तर फेरि अर्को प्रश्नले मन भरियो, यी सबै जन्ती हुन् भने दुलही चाहिँ खै? अब त मलाई दुलही को हो भन्ने जान्ने उत्सुकता झन बढ्यो। म आफू उभिएको ठाउँबाट बिस्तारै लुक्दै लुक्दै दुलही खोज्दै हिँडे। यताउता सबैतिर हेरे, तर सबै महिला उस्तै देखिन्थे। मनमा नै सोच्दै थिए, दुलाहा त अरूभन्दा फरक देखियो, त्यसो भए दुलही पनि अरूभन्दा फरक देख्नु पर्ने हो नि। तर मैले जति खोजे पनि दुलहीलाई कतै भेटाउन सकिन। यतिकैमा पण्डित बाले भन्नुभयो, अब दुलही लिएर आउनुहोस्। मलाई खुसी लाग्यो, अब त दुलही को कस्तो छ भन्ने देख्न पाइने भयो। म त्यही कुनातिर लुकेर चुपचाप हेरिरहे। रातिको समय थियो, म पनि सानै थिएँ, त्यसैले मलाई कसैले देखेको थिएन। मेरो ध्यान त दुलही कहिले आउँछ भन्ने कुरामै थियो। त्यतिकैमा आमा घरभित्र जानुभयो। मैले मनमा नै सोचे, सायद दुलही लिन जानुभएको होला। तर अर्को क्षणमै जस्के, कतै मलाई कोठामा हेर्न पो जानुभएको होइन? मनमा फेरि डर पो लाग्यो। आमाले त मलाई कहीँ पनि नजानु भनेर छोड्नु भएको थियो। अब म कोठामा नभएको थाहा पाउनु भयो भने पक्कै पनि कुट्नुहुन्छ, धेरै गाली पनि गर्नुहुन्छ। यतिकैमा आमा बाहिर आउनुभयो। उहाँ बाहिर निस्किन साथ सबैले सोधे, खै त दुलही? म ढुक्क भए। आमा मलाई खोज्न होइन, दुलही खोज्न जानुभएको रहेछ। तर खै त दुलही? आमा पनि दुलहीलाई नभेटाई फर्किनुभयो। उहाँले दुई चारजनासँग कानमा खुसुक्क केही कुरा गर्नुभयो। त्यसपछि बासँग पनि केही बेर सल्लाह गर्नुभयो। म अलि पर थिएँ। बाजा गाजा र मानिसहरूको हल्लाका कारण उहाँहरूको कुरा केही सुनिन। केही बेर पछि बा र आमा त्यहाँबाट हिँड्नुभयो। म भने अझै त्यही लुकेर बसेकी थिएँ। त्यतिकैमा गीता र सीता मलाई खोज्दै खोज्दै त्यही आइपुगे। उनीहरूलाई देखेर मलाई सोध्न मन लाग्यो,
दुलही को तिमीहरूले देखेका छौ, तर फेरि मनमा लाग्यो यति पनि थाहा छैन भनेर उनीहरूले मलाई नै गिज्याउने हुन् कि, त्यसैले केही सोधिन। त्यति बेलासम्म मलाई निकै भोक लागिसकेको थियो। पेटभित्र ढुकुरे मुसा खुरखुर दौडे जस्तो आकाश गलाङगुडुङ गरे चाहिँ मेरो पेट पनि गुटुटु गरिरहेको थियो। उता मिठा मिठा परिकारको बास्ना नाकसम्म आइरहेको थियो, तर त्यहाँ गएर खाने आँट बाने भएन। कतै आमाले मलाई देख्नु भयो भने त्यही डरले म त्यही लुकेर बसे। घरिघरि सोच्थे अब भित्र कोठामा गएर बस्छु, तर फेरि मनले मान्दैनथ्यो। यति धेरै रमाइलो भइरहेको छ, म किन भित्र जाउँ, अझै दुलही पनि त देख्न बाँकी छ। यतिकैमा आमा फेरि मेरै नजिक आएर उभिनु भयो, तर उहाँले मलाई देख्नु भएको थिएन। उताबाट बा आएर आमालाई सोध्नुभयो, खै त नम्रता? आमा डराएको जस्तो गर्दै भन्नुभयो, कहीँ नजानु भनेर बाहिरबाट चुकुल लगाएर आएकी थिए, अहिले कोठामा छैन। कतै कसैले झुकिएर ढोका खोलिदियो कि, कतै यही भिडमै त छैन? उताबाट पण्डितले पनि बोलाउनु भयो, अब कहाँ खोज्ने होला त? बा र आमा दुवै निकै निराश देखिनु भयो। म दुधारमा परे, आमालाई म यहाँ छु भनेर भनौ कि नभनौ? भनौ भने कुटाइखाने डर, नभनौ भने उहाँहरूलाई यसरी चिन्तित देख्दा मन दुखिरहेको थियो। अन्त म आमाको पछि पछि भित्र गए र पछाडिबाट बिस्तारै बोलाए, आमा। मलाई देख्न साथ उहाँले हतारिँदै भन्नुभयो, कहाँ गएकी थिइस्? कति खोजेँ मैले तँलाई, कहीँ नजानु है भनेर छोडेकी होइन? फेरि ढोका कसले खोलिदियो? उहाँले एकैचोटि धेरै प्रश्न गर्न थाल्नुभयो। गीताले ढोका खोले कि हो भनेर भनिदिए उसले पनि गाली खानुपर्छ भन्ने डरले म चुपचाप उभिरहे। केही बेर पछि मैले आमालाई सोधे, आमा, हाम्रो घरमा यति धेरै मानिस किन आएका हुन्? हाम्रो घरमा मेला लागेको हो र? सबैले बाहिर जन्ती, दुलहा र दुलही भन्दै कुरा गरिरहेका थिए। जन्ती भनेका नाच्ने मानिस हुन्, दुलहा भनेको पण्डित बासँग बसेको मान्छे। अनि आमा, दुलही खोइ त, तपाईँले दुलहीलाई देख्नु भएको छ? आमा केही निराश हुँदै बोल्नुभयो, हो छोरी, ती मानिसहरू जन्ती हुन् अनि पण्डितसँग बसेको मान्छे दुलहा हो। मैले हतारिँदै फेरि सोधे, अनि दुलही? आमाले मतिर हेर्दै बिस्तारै भन्नुभयो, त म आमा म। मैले अचम्म पर्दै आमाको अनुहारतिर हेरे। आमाले भरिएको गलाले भन्नुभयो, हो छोरी, आज तेरो बिहे हो, यी सबै मानिसहरू तँलाई लिन आएका हुन्। त्यो पण्डितसँग बसेको मान्छे आजदेखि तेरो दुलहा हुन्छ, अब त उनीहरूकै घरमा बस्नुपर्छ। नै नै आमा, म जान्न। यति भन्न साथमा भक्कानिएर रुवा थाले। हातमा लगाइदिएका झिना झिना चुरा एक एक गर्दै निकालेर फाल्न थाले। आँखाको गाजल आँसुसँगै मिसिएर पूरै अनुहारभरि फैलिएको थियो। ओठमा लगाइएको रातो लिपस्टिक पनि हातले मेटाउन थाले। मेरो त्यो अवस्था देखेर आमा धेरै रिसाउनु भयो। कति समय लगाएर उहाँले मलाई सजाउनु भएको थियो, तर मैले एकैछिनमा सबै बिगारिदिए। आमाले मेरो गालामा दुई चार थप्पड हान्नुभयो। म झन् बेसरी रुन थाले, तर मलाई पिटिरहनु भयो कि आमा पनि सँगै रुन थाल्नुभयो। त्यो क्षण यस्तो लागिरहेको थियो, चोट मेरो गालामा लागेको थियो, तर पीड़ा आमाको मनमा परेको थियो। छरपष्ट भएका चुराहरू टिप्दै मलाई गाली गर्दै आमाले फेरि आफ्नै हातले ती चुरा लगाइदिनु भयो। उताबाट पण्डित बाले हतार गर्दै बारम्बार भनिरहनु भएको थियो, छिटो गरौं, ढिलो भयो। आमाले मेरो हात समातेर बिस्तारै तान्दै पण्डित र दुलहा बसेको ठाउँमा पुर्याउनु भयो। अघिसम्म लागेको भोक कतै हराइसकेको थियो। केही बेर अघिसम्म रमाइलो लागिरहेको बाजा गाजा र नाचगान पनि अब सुनसान जस्तै लाग्न थालेको थियो। म रुँदै त्यही बसे। रात निकै ढल्किसकेको थियो। जन्ती मध्ये कोही कोही त निदाइसकेका थिए। पण्डितले कहिले यो गर्न कहिले त्यो गर्न भन्नुहुन्थ्यो, म भने उहाँले भनेको जस्तै चुपचाप पूजा गर्दै गइरहेकी थिए। निन्द्राले बेला बेला आँखा पनि झुल्थ्यो। अरू सबैले पेटभरि खाना खाए, तर म भने भोकै थिएँ। त्यतिकैमा एक दुईजना मानिस बासँग एकातिर बसेर केही कुरा गरिरहेका थिए। उनीहरूको कुरा सबै त बुझिन, तर एउटा वाक्य भने मेरो कानसम्म आइपुग्यो, यति सामान लिएर हामी जाँदैनौ, बरु तिम्री छोरी यहीँ राख। मैले केही पनि बुझिन, उनीहरूले किन त्यसो भने, किन बासँग त्यसरी कुरा गरेका होलान्। सानो तिनो सरसल्लाह होला भन्ने लागेको थियो, तर त्यहाँ त मानिसहरू झन् ठूलो स्वरले कराउन र बालाई गाली गर्न थाले। बालाई त्यसरी गाली गरेको देखेर मलाई साह्रै रिस उठ्यो। आखिर बाले के नराम्रो गर्नुभएको थियो र कसैको के बिगार्नु भएको थियो र बिना कारण किन यसरी गाली गरिरहेका हुन्?
म बा भएको ठाउँतिर जान उठेकी थिएँ, तर आमाले मेरो हात समात्नु भयो। म सानै भए पनि केही कुरा बुझ्ने भइसकेकी थिएँ। मलाई बालाई किन गाली गरिँदैछ भन्ने कारण जान्नै थियो। आफूले गल्ती नगरी चुप लागेर बस्नु मलाई कहिले ठिक लाग्दैन थियो। त्यसैले आमाको हात फुस्काएर म दौड्दै बा भएको ठाउँमा पुगेँ। मेरो बालाई तपाईँहरूले किन गाली गर्नु भएको? मेरो बाले तपाईँहरूको के बिगार्नु भएको छ? अनि बातिर फर्केर भने, बा तपाईँ किन चुप लगाएर बस्नु भएको? मेरो कुरा सुनेर त्यहाँ बसेका एकजनाले व्यङ्ग्य गर्दै भने, अरे वा हिम्मत, बाउ उस्तै छोरी उस्तै, अझै हामीलाई नै प्रश्न गर्दैछ, जा आफ्नो प्यारो बालाई नै सोध। म फेरि बातिर फर्किएँ। बा के भयो, केही त बोल्नुहोस् न। यति सुन्न साथ बा पिँढीमा थचक्क बस्नुभयो। आमाले हतारिँदै पानी ल्याएर दिनुभयो। पानी पिएपछि बल्ल उहाँले लामो सास फेर्नुभयो र भरिएको स्वरमा भन्नुभयो, छोरी मलाई माफ गर, मैले तेरो लागि केही गर्न सकिन। बा के भएर यो के भन्नुभएको? बाले फेरि बिस्तारै भन्नुभयो, छोरी तेरो घरकालाई चित्त बुझ्ने जति दाइजो दिन सकिन, त्यसैले यति अपमान सहनु परेको। उहाँ केही बेर रोकिनुभयो। आँखामा आँसु टिल्पिलाएका थिए। म जस्तो गरिब मान्छेलाई खानदानी घरमा छोडिदिने उसको खुसी खोज्ने अधिकार रहेनछ, तर मैले त्यही गल्ती गरे, त्यसैले आज यो सबै सहनु परिरहेको छ। फेरि लामो सास फेर्दै भन्नुभयो, मैले बिर्सेँ छोरी, हामी गरिब हौ, ठूलो सपना देख्ने अधिकार पनि हाम्रो रहेनछ। मैले बाका कुरा पटक्कै बुझिन। मैले अचम्म मान्दै भने, बा यो सबै सामान लैजानकै लागि होइन र, पहिले नै दाइजो केही चाहिँदैन भनेर कुरा भएको होइन र? मेरो आँखा वरिपरि राखिएका सामानतिर गयो। छवटा तामाका गाग्री, छवटा तामाका तालाउ, सिलौटा, थाल, गिलास, कचौरा, तमौरा सबै एक एक दर्जन, त्यसमाथि यति राम्रा ठूला मधुस चारवटा, पलङ बिस्तारा पाँच जोड, सबैका लागि नयाँ कपडा, ससुराज्यूलाई दुईवटा औठी, सासूज्यूलाई नौ गेडी, जेठाजू र आमाजू सबैलाई औठी, स्टिलका भाँडाकुँडा पनि प्रशस्तै छन्। मैले रुँदै बालाई भने, बा यो भन्दा धेरै त हामीसँग केही पनि छैन। मेरो स्वर झन भरियो, बरु म तपाईँलाई छोडेर जान्न। त्यसपछि बहिनीको सम्झना आयो, बा भोलि पर्सि बहिनी पनि ठूलो हुन्छ, उसलाई पनि मलाई जस्तै छोरा मान्छेको घर जानु पर्ला, त्यस बेला उसलाई के दिनुहुन्छ त? मैले भक्कानिँदै फेरि भने, बा बरु म जान्न। बाले मेरो दुवै काँध समात्दै रुँदै भन्नुभयो, त्यसो नभन् छोरी, त्यसो नभन्, हाम्रो इज्जत जान्छ, त जसरी भए पनि जानै पर्छ। तर बा यति मात्र भन्न सके। त्यति बेलै उताका मानिसहरू फेरि आपसमा खुसु खुसु केही सल्लाह गर्न थाले। केही बेर पछि उनीहरू मध्ये एकजना बा कहाँ आएर भन्नुभयो, भइगयो, अब जे हुनुभयो भइहाल्यो, अब डोली तयार गरौं। बाले पनि भारी मनले हुन्छ भन्नुभयो र मेरो विदाईको तयारी गर्न थाल्नुभयो। उतापट्टि डोली तयार पारिएको रहेछ, त्यो डोली मेरै लागि रहेछ। घर परिवार छोडेर जानु पर्दा म धेरै रोएँ। आमा र बा पनि मलाई अंगालो हालेर धेरै रुनुभयो। मेरो उमेर त सानै थियो, तर त्यो क्षणदेखि आफ्नो काँधमा धेरै ठूलो जिम्मेवारी थपिएको जस्तो लाग्यो। मनमा नै लागिरहेको थियो, अब म पनि ठुली भए। सबै जन्तीहरू उठे, हातमुख धोएँ, चिया खाएँ, अनि विदाई हुने बेला आयो। के गर्ने, छोरीको कर्म यस्तै रहेछ, एक न एक दिन आफ्नो जन्म घर छोडेर पराई घर जानै पर्ने रहेछ। हजुरआमा, आमा, काकी, फुपू सबैले त आफ्नो माइती छोडेर यसरी नै ससुराली आउनु भएको थियो। यही सोचेर मैले आफ्नो मन बुझाउने प्रयास गरे, तर मनको एउटा कुनामा फेरि अर्को डर पनि पलाइरहेको थियो। दाइजो थोरै भयो भनेर मलाई सबैले हेला गर्ने त होइनन्, यदि त्यसो गरे भने म के गरौंला, कसरी सहौला? दुःख लागे पनि माइत आएर पोखौँ भने बार आमा मेरै चिन्ताले बिरामी पर्नुहुन्छ कि भन्ने डर लाग्थ्यो। यस्तै अनेकौं कुरा मनमा नै सोच्दै रुँदै रुँदै हामी बिहानीको मिरमिरे उज्यालोसँगै दुलहाको घर पुग्यौं। उतापट्टि पनि नयाँ बुहारी भित्राउने सबै तयारी भइसकेको रहेछ। त्यहाँ दैलो छेक्ने चलन रहेछ। दैलो आमाजूले छेक्नुभयो, उहाँलाई पैसा दिएपछि मात्र भित्र पस्न पाइने रहेछ। आमाले त्यही प्रयोजनका लागि केही पैसा छुट्टै तयार गरिदिनु भएको थियो। दैलो छेक्दा दिनु भनेर लोकन्दी गएकी फुपूले त्यो पैसा मेरो हातमा थमाइदिनुभयो। मैले त्यो पैसा आमाजूको हातमा राखेँ र भित्र पस्न लागे, तर आमाजूले पैसा हेर्ने बित्तिकै रिसाउँदै भन्नुभयो, यति थोरै पैसा, यस्तै त हुँदैन। म अचम्ममा परे, आमाले त यही पैसा दिनु भनेर अर्ती दिनुभएको थियो, अब के गर्ने? म झन अन्यलमा परे।
अब पैसा नतिरी भित्र जान पाइदैन भने म कहाँ जाउँ? यही सोच्दै म भक्कानिएर रुन पो थाले। आखिर म सानै त थिएँ, केटाकेटी बुद्धि नै थियो। त्यहाँ भएका मानिसहरूले सोध्न थाले, किन रोए कि? रुँदै मैले भने, अब मसँग पैसा छैन, आमाले मलाई यही पैसा दिएर पठाउनु भएको। मेरो कुरा सुन्न साथ त्यहाँ भएका सबैजना मरी मरी हाँस्न थाले। उनीहरूको हाँसो सुनेर म लाजले चुप लागेर बसे। अन्त्यमा आमाजुले दैलो छोडिदिनु भयो, म घरभित्र बसे। घर निकै ठूलो रहेछ, तर त्यही बेला मनमा एउटा कुरा आयो, अरूको महल भन्दा आफ्नै झुपडी प्यारो हुँदो रहेछ। भित्र पस्न साथ मैले यताउता हेरे। ठूला ठूला कोठाहरू, सफा सुग्घर घर, भित्ताभरि टाँसिएका तस्बिरहरू, सबै कुरा झिलिमिली देखिन्थ्यो। भोक त असाध्यै लागेको थियो, तर के गर्ने? आमा भन्नुहुन्थ्यो, धेरै नबोलेसै छोरी, अर्काको घरमा सबै कुरा सोचेर गर्नुपर्छ। त्यसैले म चुपचाप कोठामा गएर पलाङमा बसे। त्यहाँ पुगेपछि पनि खै के पूजा गर्नुपर्ने रहेछ। ती सबै विधि सकेपछि सबैले निधारमा टिका लगाउँदै मुख हेर्ने गर्नुभयो। सबैले टिका लगाइदिँदा मलाई त साँच्चै दसैँ आएको जस्तै लाग्यो। केही बेर पछि आमाजुले थालमा खाना ल्याएर दिनुभयो। त्यो बेला मलाई आफ्नी आमाको धेरै याद आयो। मनमनै लाग्यो, सायद यहाँ पनि सबैले मलाई धेरै माया गर्नुहुन्छ होला। त्यही सोचेर खुसी हुँदै खाना खाएँ। पछि फुपू आफ्नो घर फर्किनु भयो। त्यसपछि त्यो दिन यसै बित्यो। साँझ पर्न थाल्यो। घरमा आएका धेरै जसो पाहुनाहरू पनि आफ्नो घर फर्किए। साँझको खाना बनाउने बेला भएपछि म सासू आमालाई सघाउन भान्सातिर गएँ। उहाँ के काम गर्दै हुनुहुन्थ्यो? मैले बिस्तारै सोधेँ, आमा मैले के काम गरौँ? उहाँले त्यहाँ भएका कामहरू देखाउँदै गर्न लगाउनु भयो। सबैले खाना खाइसकेपछि थोरै बाँकी रहेको चिसो भात मेरो भागमा परेछ, त्यो पनि दुलाहाले खाएर छोडेको थालमा। एकछिन त म टोलाइरहेँ, के गर्ने? खाना भनौँ भने भोलिदेखि खाने नपाइने हो कि? यही डरले त्यही थालको र कसौडी पुछेर चुपचाप खाना खाएँ। घरमा हुँदा त आमाले आफूले थोरै खाएर भए पनि हाम्रो पेट भरिदिनुहुन्थ्यो, तर यहाँ अरूले खाएर छोडेको थालमा कसौडी पुछेर खानुपर्ने रहेछ। आमालाई सम्झाउँदै आँखाभरि आँसु पारेर म भात खाइरहे। खाना खाइसकेपछि सबैजना आफ्नो कोठामा सुत्न गए, तर सबैले खाएर छोडेका जुठा भाँडा माझ्ने पालो भने मेरो नै रहेछ। जसले पेटभरि खाना पनि खान पाएन उसैले सबैका जुठा भाँडा माझ्नु पर्ने रहेछ। ती सबै भाँडा माझेर भान्सा सफा गरेर सक्दा शरीर पुरै थाकिसकेको थियो। रातभरिको अनिदो पनि थियो। अब त सुत्न जाउँ भनेर म बिस्तारै कोठातिर लागे। तर सासू आमाले एउटा भाँडोमा तेल तताएर ठिक्क पार्नु भएको रहेछ। मलाई भने किन तेल तताउनु भएको भन्ने कुरा थाहा थिएन। म सुत्न भनेर सरासर कोठातिर हिँडे। त्यतिकैमा सासू आमाले बोलाउनु भयो। म उहाँ भएको कोठामा गएँ र बिस्तारै सोधे, किन बोलाउनु भएको? उहाँले तीको सुरमा भन्नुभयो, मेरो खुट्टामा तेल कसले लगाइदिन्छ? उहाँको त्यो बोली सुन्न साथ मेरा आँखाबाट आँसु झरिहाले। जति लुकाउन खोजे पनि सकिन, म चुपचाप उहाँको खुट्टामा तेल लगाउँदै बिस्तारै माडिदिन थाले। उहाँ निदाउनु भएसम्म म त्यही बसे। खै कति बेला म पनि त्यही बस्दै बस्दै निदाएछु। झिमिक्क गरेर बिउजे जस्तो लाग्यो। त्यतिकैमा बाहिरको मूल ढोका खुलेको आवाज आयो। म डराउँदै आँखा मिच्दै बाहिर निस्के। जेठानी दिदी उठेर ढोका खोल्नु भएको रहेछ। घरको दैलो रितपोत गर्ने काम कान्छी बुहारीकै भागमा हुने रहेछ। यो कस्तो नियम? तर अर्काको घरमा गएपछि जान्दिन सक्दिन भनेर कहाँ हुँदो रहेछ र? सबैका तिखा वचन सुन्नुभन्दा बरु जसरी भए पनि सबैलाई खुसी पार्ने प्रयास गरौं भन्ने सोच बनाए। त्यसैले देखेका सबै काम आफै गर्न थाले। दैलो लितपोत गरेर गोठमा गए, गोबर सोरेर सफा गरे। त्यसपछि जेठानी दिदीले भैँसी दुहनु भयो। मेरो आफ्नै दिदी नभएकी हुनाले उहाँ मलाई आफ्नै दिदी जस्तै लाग्नुहुन्थ्यो, तर कहाँ उहाँको मन जित्न सकेर। घरमा मैले गरेको कामको प्रशंसा हुन थाल्यो भने सबैले आफूलाई गर्ने माया मलाई गर्न थाल्छन् भन्ने डाहाले गर्दा जेठानी दिदीले मैले नगरेको कुरा समेत सासू आमासँग लगाइदिनु हुँदो रहेछ। तर मलाई त के थाहा, म त खुरुखुरु आफ्नो काम गरिरहन्थे। जति नै इमान्दारीका साथ काम गरे पनि सासू आमाका तिखा वचन भने सधैँ सुन्नै पर्थ्यो। दिनभरि गुरुले झैं काम गर्ने, तर बिहान साँझ पेटभरि खाना पनि नपाइने।
यो कस्तो चलन, यो कस्तो अन्याय। दिनभरि काम गरेर साँझ बेलैमा सुत्न पनि नपाइने, घरका दर्जन जति सदस्यले खाएका जुठा भाँडा एक्लैले माझ्नु पर्ने, त्यसपछि फेरि सासु आमाको सेवामा लाग्नु पर्ने। यति गर्दा पनि उहाँको मुखबाट एउटा मिठो शब्द सुन्न पाउँदिनथे। कोठामा गए भने श्रीमानको कठोर वचन, बाहिर निस्के भने सासू आमाका तीखा बोली। त्यति ठूलो घरमा पनि मन खोलेर रुन सक्ने मेरो आफ्नै एउटा कुना समेत थिएन। बारम्बार आमाको काख सम्झना आउँथ्यो। एकपटक आमाको काखमा टाउको राखेर रोइदिन पाए पनि हुन्थ्यो। श्रीमानको खुसीको लागि आफ्नै अस्तित्व बिर्सनु पर्ने यो कस्तो नियम? यस्तो नियम कसले बनायो? हे दैव, सधैँभरि हामी नारीलाई नै किन यति धेरै परीक्षा लिन्छ? यस्तै पीड़ा सहँदै कयौं रातहरू मेरो आँसुमै बित्ने गर्थे। भीड़को बीचमा पनि म एक्लै थिएँ। त्यो सानो उमेरमै मेरो काँधमा घरको धेरै जिम्मेवारी आइपरेको थियो। कति सपना देखेकी थिएँ। सासु पनि आमा जस्तै हुनुहुन्छ, उहाँहरूले मलाई अझै छोरी झैं माया गर्नुहुन्छ, तर सबै कुरा उल्टो भयो। सासुआमा सहँदैं सासुमै सीमित रहनुभयो। त्यो घरमा सबैभन्दा धेरै हेला सहने पनि म नै थिएँ। जति राम्रोसँग काम गरे पनि प्रशंसा होइन, सधैँ गाली मात्र पाउँथे। त्यससँगै लुछाई र कुटाई पनि। सासू आमाले सायद आफू पनि कहिले कसैकी छोरी हुनुहुन्थ्यो, पछि बुहारी बन्नु भएको थियो र अहिले सासू बन्नु भएको छ भन्ने कुरा बिर्सनु भएको थियो। आफूले भोगेका पीड़ा सम्झिएर नरम हुनुको सट्टा उहाँ त झन त्यसभन्दा पनि तीखा वचन र गहिरा घाउ दिनुहुन्थ्यो। आफ्नै छोरी पनि छ भन्ने, उसले पनि कुनै दिन यस्तै अवस्था भोग्नु पर्ला भन्ने कुरा कहिल्यै सोच्नु भएन। सधैँ आफ्नै छोरीको प्रशंसा अनि मेरो काममा मात्रै दोष। एक रात र एक दिन पनि मेरो लागि पूरा एक महिना जस्तै लामो लाग्थ्यो। बिहे गरेको 16 दिन भएछ, तर मलाई भने ती 16 दिन 16 वर्ष भन्दा पनि लामा लागेका थिए। 16 दिन पूरा भएपछि बल्ल माइत जान पाइने रहेछ। अब माइत जान पाइने भयो भन्ने सोचेर मेरो मन खुसीले भरियो। मलाई माइत पुर्याउन जान ससुराज्यूले स्वामी राजालाई आदेश दिनुभयो। बिहानै घरको सबै काम सकेर लुगा लगाएर हामी माइतीतिर हिँड्यौं। सायद आज छोरी आउँछ भन्ने खबर आमालाई पहिले नै थाहा थियो क्यारे। उहाँ हामीलाई लिन माथिको चौतारीसम्म आउनु भएको रहेछ। हामीलाई देख्न साथ उहाँको अनुहार खुसीले उज्यालियो। उहाँले आदरपूर्वक भन्नुभयो, नमस्कार ज्वाई राजा भन्दै उहाँले मेरो श्रीमानलाई ढोक गरेर स्वागत गर्नुभयो। त्यो दृश्य देखेर म छक्क परे। मैले त उहाँकी आमाको खुट्टामा ढोग्नु पर्ने, तर यहाँ उहाँले मेरी आमालाई नमस्कार गर्न पनि नहुने, यो कस्तो चलन हो? श्रीमानको हातमा भएको झोला पनि आमाले आफै बोक्नुभयो। केही बेर पछि हामी माइती घरको आँगनमा पुग्यौं। सबैजना हाम्रो बाटो हेरेर बस्नु भएको रहेछ। हामी पुग्ने बित्तिकै सबैले श्रीमानलाई आदरपूर्वक नमस्कार गर्नुभयो। बा पनि घरभित्रबाट बाहिर आउनुभयो। उहाँले श्रीमानको खुट्टामा ढोग गर्नुभयो। अहो, यो के गर्नुभएको बा? मेरो मन झस्कियो। आफूभन्दा सानो मान्छेको पनि खुट्टा छुने हो र? मैले श्रीमानतिर हेरेँ। उहाँ किन चुपचाप बसिरहनु भएको होला? हामीले मात्र किन उहाँहरूको अगाडि सधैँ झुक्नुपर्छ? यस्ता कयौं प्रश्नहरू मनमा उब्जिएका थिए, तर ती मध्ये एउटा प्रश्न पनि सोध्ने आँट मसँग थिएन। भित्र गएपछि बार आमाले श्रीमानलाई ठूलो सम्मानका साथ बसाल्नुभयो। त्यो दृश्य देख्ने बित्तिकै मलाई उहाँहरूको घरमा मैले भोगेका सबै अपमान, दुःख र पीड़ा एकाएक जलजली सम्झना आयो। आँखामा आँसु तिलपिल भइरहेका थिए, तर कतै बारा आमाले देख्नुहुन्छ कि भन्ने डरले मैले हतार हतार आँसु पुछे र आफूले सामान्य देखाउने प्रयास गर्दै बसे। 16 दिनपछि माइत फर्किँदा म निकै दुब्लाएकी र कमजोर भएकी थिएँ। घर गएर आएकी छोरीलाई कति दुःख हुन्छ भन्ने कुरा आमालाई पनि राम्ररी थाहा थियो। त्यसैले ज्वाई राजा अगाडि उहाँले मलाई केही पनि सोध्नु भएन। बारा आमा दुवै ज्वाई राजाको सेवामा व्यस्त हुनुभयो। साँझको खाना खाएपछि हामी सुत्न गयौं। यतिका दिनपछि बल्ल आमासँग भेट भएकी थिएँ। त्यसैले त्यो रात म आमाकी काखमा टाउको राखेर सुते। त्यो न्यानो काखले मनभरि जमेको पीड़ा केही बेरका लागि भए पनि बिर्साइदियो। बिहान त म अबेरसम्म नै सुतेछु। आमाले पनि छोरी थाकेकी होली भनेर मलाई उठाउनु भएन। खानपिन सकिएपछि श्रीमान घर फर्किन लाग्नुभयो। बा उहाँलाई हिजो आमा लिन जानुभएको त्यही चौतारीसम्म पुर्याउन जानुभयो। उहाँ घरतिर लाग्न साथ मैले लामो सास फेरे। उहाँहरूको घरबाट हिँडेदेखि नै यस्तो महसुस भइरहेको थियो मानव म कुनै जेलको कैदबाट छुटेर आएको छु।
म माइत आएको खबर गाउँभरि फैलिसकेको रहेछ। त्यसैले गाउँका धेरैजना मलाई भेट्न हाम्रो घर आए। सबैले आफ्नै जिज्ञासा राख्न थाले। सासू कस्ती छिन्, ससुरा कस्ता छन्, स्वामी कस्ता छन्, जेठानी कस्ती छिन्। प्रश्नहरू एकपछि अर्को गर्दै आइरहेका थिए, तर सत्य बोल्ने हिम्मत मसँग थिएन। एकातिर मैले सबै कुरा भनिदिए भने बाह्र आमा चिन्ताले पोलिनुहुन्छ भन्ने डर थियो। अर्कोतिर माइतीमा मैले घरको कुरा गरेको थाहा पाए भने ससुरालीमा मेरो के हालत बनाउलान् भन्ने भय झन् ठूलो थियो। त्यसैले सबैको बारेमा राम्रो राम्रो मात्रै भने, कहिलेकाहीँ त बढाई चढाई गरेर पनि प्रशंसा गरे। मेरो कुरा सुनेपछि सबैले भन्न थाले, नम्रता त साँच्चै भाग्यमानी रहेछ। उनीहरूको त्यो कुरा सुन्दा मेरो मुटु भने भित्रभित्रै चिरा चिरा भइरहेको थियो। तर म भने मन भने धेरै रोए, आँसु सबैसँग लुकाए। सानै उमेर भए पनि व्यवहारमा भने निकै पाकी भइसकेकी थिए। त्यसैले गाउँका सबैले मलाई धेरै माया गर्थे, विश्वास पनि गर्थे। तर के गर्ने, पराई घर पुगेपछि भने त्यहाँका कुनै सदस्यको मन एक दिन पनि जित्न सकिन। जति राम्रोसँग काम गरे पनि प्रशंसा होइन, सधैँ गाली मात्र पाउँथे। माइत आएपछि बल्ल पेट भरि खाना पाए। आमाको हातले बनाएको जस्तो खाना पनि मलाई असाध्यै मिठो लाग्थ्यो। केही दिनमै म अलि पुटुक्क मोटाउन पनि थालेछु। गाउँका सबैले हाँस्दै भन्नुहुन्थ्यो, आज भोलि त मोटाएर झन् राम्री भइस। उहाँहरूको कुरा सुन्दा म पनि मक्ख पर्थे। आमाले मलाई एक एक गर्दै घरका सबै काम सिकाइदिनुहुन्थ्यो। उहाँले सिकाउनु भएको कुरा म निकै ध्यान दिएर हेर्थे, त्यसैले छिट्टै सिकिहाल्थे पनि। आखिर फेरि त्यही घरमा फर्किएर यातना सहनु त थियो नै। कम्तीमा आफूले जानेको काम छिटो छिटो गर्न सके उनीहरू रिसाए पनि केही कम गाली त गर्लान् भन्ने लाग्थ्यो। यसरी दिन रात बित्दै गए। म धेरै कुरा सिक्दै गए, उमेर बढ्दै गयो, सँगै जिम्मेवारी पनि बढ्दै गयो। एक दिन गाउँका साना साना केटाकेटीहरू विद्यालय गएको देखे। उनीहरूलाई देख्ने बित्तिकै मेरो मन पनि पढ्नका लागि तडपियो। म बा कहाँ गएर बिस्तारै भने, बा म पनि पढ्छु नि है, हेर्नुहोस् न गाउँमा पढाइ भएको छ, मलाई पनि विद्यालय जान दिनुहोस् न बा। बाले मेरो अनुहारतिर हेर्दै भन्नुभयो, छोरी तेरो बिहे भइसक्यो, पढाइ घर गइस्, अब बुहारी मान्छे पढ्न गएको देखे भने गाउँले के भन्छन्, अझ सम्झेको घरमा थाहा भयो भने। उहाँले टाउको हल्लाउँदै फेरि भन्नुभयो, हुँदैन हुँदैन। केही बेर रोकिएर फेरि थप्नुभयो, फेरि छोरी मान्छेले पढेर किन

भर्खरै तपाईहरूले सुन्नुभयो कथा अभागीको यो पहिलो भाग। तपाईलाई यो कथाको यो पहिलो भाग कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरिकोट चरिग्याङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भइरहेको कथा अभागे तपाईले यो पहिलो भाग रेडियो मार्फत सुन्न भ्याउनु भएको छैन, छुटाउनु भएको छ भने तपाईले यसको यो पहिलो भाग युट्युबमा गएर सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोस्, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर अभागी शीर्षकको कथा खोज्नु भयो भने भेट्न सक्नुहुन्छ, यो पहिलो भाग सुन्न सक्नुहुन्छ, सुन्ने कोशिश गर्नुहोला। यति मन छुने कथाको लागि लेखिका अम्बिका पाण्डेजीलाई धन्यवाद। कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दछु। अब कथामा के हुन्छ भनेर थाहा पाउनको लागि तपाईँले कथाको अर्को साताको दोस्रो भाग पनि सुन्नु पर्ने हुन्छ। सुन्न नभुल्नुहोला भन्दै अर्को साता यही कथा अभागीको दोस्रो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: Olha, olha, posto dado recuo, o dia poninho nessa. E a puri, molai na amigoma loja, olha.
1: Aba, que é com a amigoma, né? Da amigoma, oi, na aba. E não tem que ser bizar na loja, não pode ser assim, vai.
0: Olha, tá aí que é muito, né?
1: E aqui é um, né? Não pode ser assim, não tem.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: California. Extreme energy drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने हौ, 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816589963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्कका लागि मोबाइल नम्बर 9853 27 806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65 046।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी, क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
7: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ, खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
8: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
7: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
8: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
7: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
8: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
7: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
8: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ,
7: अनि नि तपाईले सिरानीमा लाइट राख्नु भए त अनि अम्खोरामा पानी नि
8: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है
7: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
9: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश
10: यो रेडियो सैलुङको समय सूचक हो
11: यति बेला बेलुकीको 10 बजेको छ

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो पता ही नहीं भेगो श्री हरिवंश पुराण यो हरिवंश प्रभु को अध्याय गरिकन कति कुराको विस्तार गरिन्छ भन्दाखेरि सुन्नु सौनक आदि भनिकन सौनक आदि नामक 88,000 ऋषिहरूका प्रति गुरु शुद्धजीले बताउनु भयो सोहिनी कथाहरू ल्याएर यता वैष्णव पायन नामका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भयो सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेको छौ राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भन्ने सल्लाह भनेदेखि अनि सन्दर्भ छ के छ भन्ने सल्लाह भने राजा हरिचन्द्रको अनि अब त्यसैमा अब कसैको जो हो उतापट्टि जो व्याख्या लामो किसिमले हुन्छ अरे भने कसैको व्याख्या छोटकरी किसिमले हुन्छ अब यो अलिकति लामकरी किसिमको व्याख्याहरू यसमा आइरहेकै छ अरेखेरि अब त्यति भइसकेपछि हेरिरहेको छ अब त्यत्रो राज्य छ त्यत्रो छ सारा सम्पूर्ण छ धन छ सम्पत्ति छ हरेक छ विभिन्न छ अरेखेरि त्यत्रो जुन हो इष्टमित्रहरू छन् त्यत्रो जुन हो आफ्ना जनताहरू छन् सारा सम्पूर्ण छ सबै कुरा ठिक छ राम्रो छ अनि हेरे राजा हरिचन्द्र भनेर भन्ने कुरा सारा सम्पूर्णले त्यस्तो गरिरहेको छ भनेदेखि अब यताबाट के भइरहेको

छ भनेछ भन्दाखेरि उस छैन नि के सन्तान। आखिरीमा आएर कस्तो भनेछ भने अब एउटा जुन सुन्नुले त्यो जुनसुकै कुरा पनि मेटिन्छ। महाराज अब सुन्न हुन पो आँटो त सुन्नु हुनु न राम्रो होइन। त्यो सेतुले गर्दाखेरिमा लौ कस्तो सुन्ने भए भनेर भनिन्छ हजुरहरूले गफ गर्दै ल्याउँदाखेरिमा पनि। अनिखेरि अब अलिखेरि कोही चुप लाग्यो बस्यो अब त्यस्तै गरियो ऊ पनि बोलिँदैन ऊ पनि बोलिँदैन ऊ पनि बोलिँदैन भन्दाखेरि के हुन्छ चनकी बन्ड हुन्छ चनकी बन्ड भएपछि शून्यता शून्यता भयो ओहो कस्तो शून्यता भयो भनेर भन्ने कुरो हजुर हामीले पनि त्यस्तो गरिएको छ गर्छौं हो पनि। त्यस कारणले गर्दाखेरिमा अब जब त्यस्तो त्यति भइसकेपछि अब गर्नुपर्छ त ल हेर्नुहोस् त अनिखेरि अब के गर्दाखेरिमा होला भनेर भन्ने कुरो। अनि त्यो भइसकेपछि अनिखेरि आज हरिचन्द्र छक्क पढ्नुभयो भइसकेपछि उपरान्त आफ्नो जो घरको जुन कुल घरको जो पुरोहित पुरोहित भन्ने कुरा ठूलो कुरा अनिखेरि जसलाई जो भनिन्छ के गुरु गुरु गुरु भन्नलाई सजिलो छ हुनलाई सजिलो छैन महाराज गुरु हुन सजिलो छैन अनि भन्नलाई सजिलो छ हो गुरु आज त मलाई त फलानाले पनि गुरु भन्नुभयो है भनेर भनिन्छ कति खुसी हुन्छ। तर अब गुरु भनेको के हो कसो हो त्यो कुरो थाहा छैन कस्तालाई गुरु भन्नुपर्ने हो कस्तालाई भन्नुपर्ने होइन अनिखेरि त्यो गुरुको अर्थ के हो त्यो कुरो थाहा छैन। त्यस कारणले गर्दाखेरिमा अब त्यस्तो होइन कि जस्तै गुरु कस्तालाई चाहिँ भनिन्छ त भनिन्छ त भने गु भनेको के हो अँध्यारो अनि रु भनेको के हो भनेछ त भने उज्यालो ल अनि जस्तै जो अँध्यारा चिजलाई जसले उज्यालो पारेर एकदम सुन्दरले झलमल पारिन्छ भनेदेखि अनिखेरि प्रफुल्लित पारिन्छ कतै पनि एउटा अँध्याराको भनेको एउटा टिको थोप्लो पनि कहीँ पनि केही पनि रहँदैन भनेदेखि अनिखेरि त्यस्तालाई जो गुरु भनेर भनिन्छ। महाराज अब जसलाई पायो उसलाई गुरु भनेर किन हुन्छ र हुँदै त्यस हेतुले गर्दाखेरिमा अब अर्काले भनेको गुरु पो आफूलाई रमाइलो भयो राम्रो भयो असल भयो अथवा अर्कालाई गुरु भने आफूलाई भनिदिनु भने हेरेर मलाई पनि त गुरु भनिदियो भएदेखि हुन्थ्यो भन्ने आशा त हुन्छ। त्यस कारणले गर्दाखेरि अब गुरु भइएको छ कि छैन हेर्नुहोस् त अनि फेरि गुरु हुनु पर्यो नि गुरु नभइकन अब त्यो गुरुको अर्थ त्यही भइहाल्यो गु भनेको अँध्यारो रु भनेको उज्यालो जसले जो भित्रको अन्धकार रूपी जो पापरूपी अन्धकारलाई कलिरूपी जो अन्धकारलाई जसले उज्यालो बनाइन्छ अरे भनेदेखि अनि खेरि त्यस्तालाई जो गुरु भनेर भनिन्छ महाराज हेर्नुहोस् अनि खेरि त्यसलाई अनि गुरु भन्ने चाहिँ त्यो हो अरे जस्तै जोगी भनेर भनिन्छ नि त जोगी जोग बसा तपी तप बसा विद्या बसा पण्डिता राजा स्थिति बसा अङ्कुशको जब सर्वे सुख सर्वे बसा भनेर भनिएको छ कि जस्तै अब उतापट्टि म जोगी हुने भनेर भन्ने भन्नलाई त सहिलो छ हजुर जोगी हुने किन जोगी हुने त दुःख गर्न सकियो नि त लहर त दुःख गर्न सकिएन काम गर्न सकिएन हरे गर्न सकिएन अब यस्तै जोगी हुने भरि अनि फेरि त्यस्तै उस्तै गर्ने भरि खाने ल अब त्यस्तालाई जोगी भनिँदैन त्यस्तो गर्नलाई जोगी हुनै हुँदैन डायरी वर्ष त त्यो हुनुभन्दा त हाम्रो जो विषय व्यवहारभित्र पस्नु कति राम्रो कति असल छ विवाहदि कर्म गरेर सन्तान जन्माउनु हरेक गर्नु एकदम यसरी जुन हो फुलाउनु फलाउनु अनि तिनीहरूको जो सेवा गर्नु कति राम्रो कति असल हुन्छ अरे त्यो पो राम्रो छ त ल हेर्नु त अरूखेरि अब जोगी भएर अझ उता केही पनि छैन केही पनि छैन अरूखेरि त्यस्तै उस्तै गरेर अरूखेरि डुलन्ता भएर अलिकति माग्दै खाँदै गरेर त्यसरी हिँड्नलाई के को जोगी हुन्थ्यो त्यस्तालाई जोगी भइँदैन अरूखेरि जोगी भएपछि जोगका वर्ष पढ्नै पर्छ हजुर हजुर हामीले जुनसुकैले पनि जोगी जोगी भइसकेपछि जोगका वर्षमा पढ्नुपर्छ गृहस्थी भएपछि गृहस्थीको जो वर्ष पढ्नै पर्दछ अनि फेरि सन्यास भइयो भने सन्यासको वर्षमा पढ्नै पर्दछ अनि ब्रह्मचारी भइयो भने ब्रह्मचारीको जो उसमा पढ्नै पर्दछ वानप्रस्थीको जो उसमा पढ्नै पर्दछ अनि हेरे त्यस्ता त्यस्ता किसिमका जुन कुन कुन किसिमका चिज छन् अनि खेरि त्यसले के गर्न खोजेको छ त्यो गर्न खोजेका कुराहरू हामीहरूले सबै कुरा त्यो बुझेर अनि खेरि त्यसलाई अनि हेरे आफूहरूले सम्हाल्नु पर्दछ अनि मात्रै पो हुँदछ महाराज हेर्नुहोस् नत्र म जोगी भइहाल्छु भनेर जोगी मात्रै भएर भनेर जोगी मात्रै जो पहेँलो कपडा लगाएर खरानी घसेर कमल लोलु बोकेर यत्र तत्र हिँडेर मागेर हरेक गरेर खाएर त्यस्तो गरेर गर्दाखेरिमा जोगी हुँदैनौ हामी जोगी भनेको कस्तो भने जोगी है त
तँ जोगी अप्ठ्यारो छ गाह्रो छ कुरो सहिलो छैन त्यस हेतुले गर्दाखेरिमा यस्तो त्यो फसादमा परिगेला त्यस कारणले गर्दाखेरिमा आफू जोगी अनिखेरि अर्कालाई पनि जोगाउन सक्नु पर्यो आफू पनि जोगिने अर्कालाई पनि जोगाउने त्यस्तो अप्ठ्यारोमा पर्न नदिने अरूलाई पनि भनाइको मतलब के हो भनेसँग भने ज्ञान गुण अनिखेरि जोगासनहरू हरेक किसिमका जो उपदेशहरू त्यस्ता किसिमले गरी गरी जो दिनुपर्छ अरूलाई अनि त्यसरी जो दिइसकेपछि उपरान्त अनि अब के भयो भनेसँग भनेदेखि आफ्नो जो आत्मा पनि सफा भयो भित्र पनि जो एकदम झलमलाकार घाम लागे अनिखेरि भित्रको जुन पाप रूपी अन्धकार कली रूपी अन्धकार गयो अब यतापट्टि के भयो त भनेसँग भने अनि जस्तै जो धर्म रूपी जो सूर्य उदय हुन्छ महाराज हेर्नुहोस् त्यो भइसकेपछि अलिखेरि कहीँ पनि अँध्यारो रहे अँध्यारो नभइसकेपछि सबैतिर उज्यालो हुन्छ अलिखेरि कस्तो भयो भनेसँग जस्तै बिहान सूर्य उदय भइसकेपछि उपरान्त अनिखेरि रातको जो अँध्यारो सबै जो सूर्यले खाइदिए हुन्छ अनिखेरि सूर्य नारायणले खाइदिएर हुन्छ सबैतिर उज्यालो हुन्छ कति मजा हुन्छ कति असल हुन्छ कति कायता हुन्छ कति राम्रो हुन्छ त्यस्ता किसिमले गरिकन त्यस्तो हुन्छ अनि त्यस हेतुले गर्दाखेरिमा अनि जोगी भनेर भन्नलाई मात्रै सजिलो छ अनिखेरि गर्नलाई गाह्रो छ तर जोगी हुन्छु भनिसकेपछि हुनु जोगी हुन्न भन्ने कुरो साह्रै राम्रो कुरो छ त्यो त्यसलाई बुझ्न सकियो भनेदेखि असाध्यै राम्रो कुरो छ अनि अब त्यो जो हरेक कुराबाट जोगिन सक्नु पर्यो वा जोगाउन पनि सक्नु पर्यो बाबु तिमी पनि यसरी जो फसादमा परौला यस्तो अप्ठ्यारा परौला केही परौला केही परौला त्यो सेतुले गर्दाखेरिमा अनिखेरि यस्ता यस्ता किसिमले गरिकन अनि जोगिनुपर्छ है हरेक कुरा जो पाप अपकाल इत्यादि सारा सम्पूर्ण कुरा यसबाट चाहिँ जोगिन सक्नुपर्छ आफू पनि जोगिनुपर्छ अर्कालाई जोगाउनुपर्छ भनेर भन्नुपर्छ महाराज हेर्नुहोस् जोगी जोगापर्छ अनिखेरि तप गर्ने मानिसले अलिखेरि त्यसरी चुनौ अनि तपहरू गर्नुपर्दछ ओहो जब तप गर्दाखेरिमा मेरी भाइ अब वानप्रस्थीहरूले त्यसरी जुन जब तप गर्दाखेरिमा सजिलो छैन नि त हेर्नुहोस् कस्तो भने चैत वैशाखको जो घाम जे त्यस्तो जुन गर्मीमा अनि वैशाख जेठ जोको गर्मीमा अनि आगो बालेर ताप्नुपर्छ महाराजहरू वरिपरिबाट पाँचवटा पाँच ठाउँ आगो बालेर माझमा आफू बसेर अलिखेरि त्यसरी जुन आगो ताप्नुपर्छ तपस्या हो त्यो अनिखेरि अब जब त्यस्तो हो त्यहाँबाट अब जब जब बर्खा लाग्यो बर्खा लागिसकेपछि उपरान्त बिना छप्पर चौरोमा बसेर पानी तरङ्क्रङ्क्रङ्क्रङ्क्रङ्क्रङ्क्रङ्क पानी आएको हुन्छ त्यो पानीले भिजेर अलिखेरि तपस्या गर्नुपर्छ परमात्मा प्रभु भगवान्को भक्ति रड्किनु हुँदैन हेर्नुहोस् अनिखेरि त्यसमा जो मनमा केही जाडो भयो अथवा गर्मी भयो केही भो भिजियो त्यस्तो भन्ने पर्यो भनेदेखि त्यो भक्ति रड्क्यो भक्ति रहिस रड्किसकेपछि राटो रह्यो राटो रहिसकेपछि बाँझो भयो बाँझो भइसकेपछि त्यो चिज फल्दैन अनिखेरि त्यस हेतुले गर्दाखेरि पनि त्यस्तो गर्नुपर्छ त्यहाँबाट अब उतापट्टि के भयो त भने सेलाबाट जब त्यो मङ्सिर पुसमा आयो त्यस्ता किसिमको चाहिँ ठन्डामा त्यस्ता ठन्डामा त्यहाँबाट अलिखेरि एकदम पानीमा डुबेर अनिखेरि तपाईँसँग गर्न सक्नुपर्छ अनिखेरि जो तपी तप बसा तप गर्ने मानिसले त्यस्ता किसिमले गरिकन जो तपस्या गर्नुपर्दछ हेर्नुहोस् तपी तप बसा विद्या बसा पण्डिता अनिखेरि पण्डित गुरुहरूले म पण्डित भइ गएँ भनेर कसैले लगेर एक ठाउँ दुई ठाउँ लगेर सप्ताहमा राखिदिनु भयो भन्दैमा पण्डित भएँ भनेर भन्ने गर्नु हुँदैन महाराज पण्डित हुनलाई गाह्रो छ हेर्नुहोस् अहिले यो बेलासम्म हामीहरू पण्डित भएकै छैनौँ अनिखेरि अझ यस्ता बिसौं वर्ष तिसौं वर्ष पढे पनि पण्डित हुनलाई गाह्रो छ एउटा कसम्म चाहिँ तै चिनिँदो हो कि अझ दस बिस वर्ष पढ्न पाएदेखि नत्र भन्दाखेरि गाह्रो छ तर त पढेर कहिले सकिन्छ पण्डित कहिले हुन्छ अनिखेरि जो हो पण्डित हुनलाई त गाह्रो पो छ त त्यस हेतुले गर्दाखेरिमा अनि यस्ता यस्ता किसिम तर पण्डितले त्यो के विद्याका वर्षमा पढ्नै पर्छ विद्याका वर्षमा पढ्नै पर्छ पढ्न छोड्नु हुँदैन हजुर पढेको पढे पढे बुझेको बुझे हेरे हेरे हरेक पुस्तकहरू हेर्नुपर्छ हरेक कुरा बुझ्नुपर्छ महाराज हेर्नुहोस् अनि जब त्यस्तो भइसकेपछि उपरान्त अनि विद्या बस्छ पण्डिता राजा स्थिति बस्छ अनिखेरि सरकारले स्थिति बसाल्नु सक्नुपर्छ उहाँले बसालेको जो स्थितिमा हामीहरू चल्न सक्नुपर्छ अनि
दरवेश शरीर बस अनिखेरि उतापट्टि हात्ती अङ्कुशका वशमा परेको हुन्छ अनिखेरि पैसाका वशमा हजुर हामी सबै परेको हुन्छौँ यो महाराज यस्ता यस्ता किसिमले गर्नुपर्दछ हरिवश त अब राजा हरिचन्द्रलाई छैन कि सन्तान छैन र सन्तानको खातिरमा बडो अब के गर्ने र कसो गर्ने भन्ने यस्तै यस्तै किसिमका जुन हो तर्क र वितर्क हरेक किसिमको जो गर्दै हुनुहुन्छ यो सौनका आदि नामका 88,000 ऋषिश्वर हो भनेकन 88,000 ऋषिहरूका प्रति गुरु सुतजीले बताउनु भएको र अब सैनिक कथाहरू ल्याएर वैशम्पायन नामका गुरुले राजा जन्मेजयले बताउनु भयो जुन किसिमका कथाहरू हुन् सैनिक कथाहरू ल्याएर अनिखेरि यहाँ हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुने शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का ब्राह्मणी शान्ति हुने राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् अनिखेरि यहाँहरूको कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् सन्तानमा राम्रो होस् ती भएका सन्तानहरू कस्तो होस् भने यसलाई पनि विद्या बुद्धि पुरुषार्थ पराक्रम सारा सम्पूर्णमा एकदम निपुण भइबस् होस् र परमात्मा प्रभु भगवान्ले रक्षा गरौँ नौ ग्रह सम्पूर्णका शान्ति हुन् भनेर भन्ने यस्तो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराणको हरिवंश प्रभुको यो अध्याय गरिकन यथामति विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मेस्तनय कृष्ण त्वमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते देवी मेस्तनय कृष्ण त्वमहं शरणं गत नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमी सुवारा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्टमित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।